0: Radio Pakistan Toronto CMR 101.3 FM studios mein aapke number 416-593-0000 shakhs ek shikayat ye karta hai ki apno ne jo hai wo dhoka diya aur gairon se kya shikayat kare aap kya is sawal se keh sakte hain gair bhi utna hi kuch karte hain ya apne karte hain waise kehte hain apna hota to wo chhau mein marta hai lekin aajkal mein khair iske thoda sa ulat ho gaya 7:30 hamare studios ki ghadiyon ka waqt liye chalenge aapko canadian shirt lines ki taraf shop ke liye pesh karte hain mani
1: न्यूज के लिए हमें दावत दिया है टीम भट्टी रियल स्टेट फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 647-295-7861 647-295-7861
2: गुड इवनिंग यू आर लिसनिंग टू रेडियो पाकिस्तान टोरंटो दिस इज मीवानी विद लोकल अपडेट्स A man who caused a car crash that killed three siblings last year has been sentenced to 8 years in prison, minus the time he has already served. Toronto Fire Chief Jim Jessop said crews are working on putting out the alarm fire at 11 Thorncliffe Park Drive, which was the site of weeks-long fire that displaced hundreds of residents in 2025. Four Canadians are confirmed to be on board a cruise ship on the Atlantic Ocean where the suspect outbreak of the rare hantavirus has killed three passengers and left three other people seriously ill. A Toronto woman who says she is desperate to die has filed an emergency motion with the Ontario Superior Court of Justice to receive a medical-assisted death for a sole underlying condition of a mental illness. Police in Durham region are investigating after three homes were damaged in what authorities described as an arson that took place in Pickering early Sunday morning. The federal government said Monday it will put $1.5 billion towards tariff relief in response to the United States expanding the range and the depth of its metal tariffs. Alberta's Paris movement have reached new milestone as organizers delivered what they say are more than 301,000 signatures calling for provincial voting on leaving Canada. 36% of Canadian restaurants operating at a loss or breaking even. The Ford government is introducing legislation cracking down on drug use on public transit while also targeting illegal drug production. Toronto is escalating its fight against negligent landlords as Toronto Mayor Olivia Chow says long overdue repair, pest control and safety work are finally underway at 500 Dawes Road, one of the city's most notorious neglected rental buildings. Stay tuned on Radio Pakistan Toronto for more such updates. Good night.
0: Canadian English headlines aapke liye Vani pesh kar rahi thi. Aap sun rahe hain Radio Pakistan Toronto CMR 101.3 FM. PSL کا فائنل پشاور زلمی نے حیدرآباد کنگز مین کو 5 wickets سے ہرا کر جیت لیا دوسری مرتبہ زلمی جو ہے وہ چیمپئن بنی ہے 9 سال کے بعد یہ ٹائٹل جیتا ہے 130 runs کا ہدف دیا تھا 16 over کی دوسری گیند پر 5 wickets پر پشاور زلمی نے یہ جو ہے سکور پورا کر لیا اور پہلی وکٹ 6 runs پہ گر گئی تھی محمد حارث 6 runs بنا کر آؤٹ ہوئے ٹیم کی دوسری وکٹ 7 پہ گری بابر اعظم 0 پر آؤٹ ہوئے اور میں خیال شاید پہلی دفعہ اس سیریز میں وہ 0 پر آؤٹ ہوئے ہیں اور تیسری وکٹ 33 چوتھی 40 پہ گری کوشل مینڈس 9 اور مائیکل 4 runs بنا کر جو ہے وہ آؤٹ ہوئے مائیکل بریسفیلڈ اچھا 5 wickets پہ ایرن ہارڈی اور عبدالصمد نے ذمہ دارہ اپنا بیٹنگ کی 85 runs کی پارٹنرشپ بنائی اور پھر تقریباً وہ آخر میں باؤنڈری پہ آؤٹ ہوئے اگر نہ شاید وہ چھکا ہوتا تو اس وقت ہی میچ ختم ہو جاتا ایرن ہارڈی نے پریشر میں 36 بالز پہ اپنی 50 مکمل کی 56 runs بنا کے ناٹ آؤٹ رہے عبدالصمد نے 48 runs بنائے فرحان یوسف نے وننگ شاٹ لگایا اور 9 سال بعد اپنی ٹیم کو پی ایس ایل جتوایا محمد علی نے 3 عاقف جاوید اور حنین شاہ نے 1-1 wicket حاصل کی اور پشاور زلمی نے ٹاس جیت کر حیدرآباد کنگز کو پہلے بیٹنگ کی دعوت دی تھی شروع بہت اچھا تھا ان کا پہلے 6 over میں شاید 70 سے زیادہ اسکور انہوں نے کر لیا تھا لیکن پھر 2 run out ہو گئے ان کے اور پھر شاید 5-7 runs کے اندر ہی 4 جب ان کی وکٹیں گری ہیں اس کے بعد وہ کچھ سنبھل ہی نہیں پائے اور میکسویل 0 پر پہلی بال پر آؤٹ ہو گئے سائم ایوب 54 runs انہوں نے بنائے ماں صداقت 11 مارنس لیبشن کپتان 20 runs بنا کر آؤٹ ہوئے عثمان خان نے 8 runs بنائے اور 72 پر چوتھے کھلاڑی عرفان نیازی تھے صرف 1 run بنا کے آؤٹ ہوئے میکسویل بھی کوئی رن نہیں بنا سکے وہ بھی 72 پر آؤٹ ہو گئے کوشال پریرا جو ہے وہ بھی 1 run بنا کر جو ہے وہ رن آؤٹ ہو گئے اس طرح 73 پر ان کے 6 کھلاڑی آؤٹ ہو گئے تھے اس کے بعد وہ سنبھل ہی نہیں پائے ہارڈی کو مین آف دا میچ قرار دیا گیا انہوں نے 50 بنائی اور 4 wickets بھی لیے انہوں نے سفیان مقیم کو ٹورنامنٹ کا بہترین کھلاڑی قرار دیا گیا بیسٹ بیٹر بابر اعظم بیسٹ بالر سفیان مقیم بیسٹ آل راؤنڈر شاداب خان کو دیا گیا بڑے کروڑوں کی رقم جو ہے ان کو دی گئی بہت زبردست امپریسو جو ہے وہ ان کی کلوزنگ سیریمنی تھی बहुत सी फायरवर्क्स भी था और बहुत डिफरेंट किस्म का एक बॉल के नीचे वो खातून जो हैं वो लेकर आईं ट्रॉफी, बड़ा ज़बरदस्त जो है वो, और 32,000 से ज़्यादा लोग जो हैं वहाँ पे मौजूद थे और बहुत ज़बरदस्त सी PSL बड़ा कामयाबी से, गो के आखिरी 2-3 मैचों में ही शायद शायकीन आए थे लेकिन बहुत ज़बरदस्त जो है आखिरी मैचेस जो है ज़बरदस्त रहे और पेशावर ज़ल्मी एक बार फिर चैंपियन बनी है। लेट्स सी अब आगे। अच्छा, उसके फ़ौरन बाद ही 2 प्लेयर्स ऐसे थे, बाकी पूरी टीम बांग्लादेश जा चुकी थी टेस्ट सीरीज़ में, वहाँ 2 टेस्ट खेलने बांग्लादेश के साथ, और फिर 2 प्लेयर्स हमारे जो हैं वो खुर्रम शहजाद और बाबर आजम जो है वो भी बांग्लादेश चले गए हैं और अब 8 तारीख को पाकिस्तान बांग्लादेश के दरमियान पहला टेस्ट होगा। बहुत लोगों ने तनकीद भी की बाबर आजम पे, शायद अभी भी कुछ तनकीद कर रहे हैं लेकिन लगता ऐसे ही है कि शायद बाबर आजम ने अपनी फॉर्म जो है वापस जो है वो आ गई है, और क्लास कहते हैं परमानेंट होती है, फॉर्म जो है वो टेम्प्रेरी होती है, क्लास बाबर आजम की ऐसी है कि शायद वो बहुत परमानेंट है। 416-593-0003 रेडियो पाकिस्तान टोरंटो CMR 101.3 FM कमर्शियल ब्रेक लेंगे, प्रोग्राम में वापस आते हैं, स्टे ट्यून।
3: अस्सलाम वालेकुम, यू आर लिस्टनिंग टू रेडियो पाकिस्तान टोरंटो।
1: याद रखें, अगर आप किसी भी क्रिमिनल ऑफेंस में चार्ज हो गए हैं या आपको कोई भी फैमिली लॉ का मसला है जैसे कि प्रॉपर्टी डिवीजन, स्पाउसल सपोर्ट, चाइल्ड कस्टडी एंड एक्सेस, या आपका कोई सिविल लिटिगेशन का मामला है, कम्युनिटी के जाने पहचाने और तजुर्बेकार लॉयर ताहिर मजीद से राब्ता कीजिए 6478384773। कानूनी मामलात के लिए उनसे राब्ता कीजिए जो कानून को मुकम्मल तौर पर जानते हैं। फॉर ऑल योर लीगल मैटर्स कॉल ताहिर मजीद 6478384773।

0: तो तला भट्टी को कॉल मिला।
1: Talhabad 647-295-7861. Reconstruction projects, residential and commercial properties. Special packages for first-time home buyers. A member of dedicated real estate professional team. Talhabad 647-295-7861.
0: तो Talhabad को कॉल मिला।
1: Talhabad 647-295-7861.
2: बहुत खुशबू आ रही है खाने में। ऐसा लग रहा है जैसे घर के पिसे हुए मसालों से बना हो। अरे खुशबू कैसी नहीं होगी, ये हांडी के मसालों का कमाल है जो चुन चुन के इकट्ठे किए गए हैं खास हमारे लिए, ताकि ये लज्जत और स्वाद हमें मिल सके।
3: हांडी मसाले, बिल्कुल घर जैसा स्वाद।
4: फॉर होलसेल इंक्वायरी कॉल 416-746-5550-746-5550।
5: अगर आप अपने फ्रेंड्स और फैमिली को कनाडा बुलाना चाहते हैं तो शहबाज अकबर उनकी इंतहाई प्रोफेशनल टीम आपको मुकम्मल कंसल्टेंसी फराहम करेंगे। अगर आप रिफ्यूजी क्लेम करना चाहते हैं या इमिग्रेशन रिफ्यूजी बोर्ड में किसी भी किस्म के अपील करना चाहते हैं, बिजनेस इमिग्रेशन अप्लाई करना हो, स्किल्ड वर्कर क्लास हो, कैनेडियन एक्सपीरियंस क्लास, स्टूडेंट वीजा या सुपर वीजा अप्लाई करना चाहते हो, या फिर फैमिली स्पॉन्सरशिप, तो हमारी एक्सपर्ट टीम आपकी मुकम्मल रहनुमाई करेगी। दो लोकेशन से आपको सर्व करते हैं, ईस्ट में मार्कम एंड शेपर्ड, वेस्ट में हाईवे 10 और स्टील्स का इंटरसेक्शन। अभी रब्ता कीजिए 416-855-9464। शहबाज अकबर साहब के रबते के नंबर 416-855-9464। ग्रीन स्टार इमिग्रेशन। चाय खाना पाकिस्तानी चाइनीज कुजीन, जहां आपको मिलेगा असली पाकिस्तानी स्टाइल चाइनीज फूड। पीसी लाहौर के शेफ, जिन्हें 14 साल से ज्यादा अरसे का तजर्बा है, रिजे प्लाजा में फूड लवर्स के लिए पाकिस्तानी चाइनीज खानों के लिए बेहतरीन इंतखाब। नो MSG, नो फ्रोजन मीट एंड नो पैकेट मसाला एट ऑल। हर चीज मिलेगी आपको फ्रेश और प्राइसेस इंतहाई रीजनेबल। चाय खाना पाकिस्तानी चाइनीज कुजीन, 3920 इग्लिंटन एवेन्यू वेस्ट, यूनिट 30, रिजवे प्लाजा, मिसिसागा। फॉर बुकिंग इन्फॉर्मेशन कॉल 905-514-7877। वही जायका, वही लज्जत और वही मेहमानदारी। चाय खाना पाकिस्तानी चाइनीज कुजीन। कर्ज इंसान का ज़हनी सुकून छीन लेता है। अगर आप कर्ज के बोझ से परेशान हैं तो ऑल डेट सॉल्यूशन के एम सिद्दीक से राबिता कीजिए 416-671-0577। जीटी भर में 4 लोकेशन से आपको सर्व करते हैं। मुकम्मल राजदारी और फीस आपके केस के सेटल होने के बाद लेते हैं। केस देखने के बाद मुकम्मल गारंटी के साथ आपको बताएंगे कि कितने फीसद तक कर्ज माफ हो सकता है, और फिर सूद से पाक आसान अकसात में आप अदायगी कर सकेंगे। कलेक्शन कॉल आना हो जाएंगी बंद और आपकी परेशानियां हो जाएंगी खत्म। अभी एतमाद के साथ कॉल कीजिए 416-671-0577। द बेस्ट कोर्मे पिज्जा विद बेस्ट प्राइसेस, पिज्जा पॉप, 3075 रिचवे ड्राइव, मिसिसागा, और विजिट pizzapop.ca। फैमिली के साथ डाइन इन करें या टेक आउट, बच्चों और बड़ों सभी की पहली चॉइस पिज्जा पॉप। लजीज और मजेदार तंदूरी चिकन पिज्जा, चीज स्टेक पिज्जा, चिकन शवरमा पिज्जा। एक्सक्लूसिव फैमिली ऑफर, लार्ज तंदूरी चिकन पिज्जा, लार्ज चीज पिज्जा, 2 डिपिंग सॉस, 3 कैंस ऑफ पॉप फॉर $24.99 ओनली। फॉर मोर इन्फॉर्मेशन एंड टेक आउट ऑर्डर कॉल 905-828-0985। It's 905-828-0985. Pizza Pop, 3075 Ridgeway Drive, Mississauga. कनाडा में आए हर खानदान का ख्वाब होता है कि उनका एक अपना प्यारा सा घर हो या कारोबार हो, लेकिन मॉर्गेज के बढ़ते रेट्स और घरों की बढ़ती कीमतें अगर आपके ख्वाब को पूरा नहीं होने दे रही, तो रॉयल फाइनेंशियल ग्रुप के शिराज हुसैन से राब्ता कीजिए। शिराज हुसैन और उनकी टीम 100 से ज्यादा लेंडर्स के साथ काम करते हैं। इनकी इंतहाई प्रोफेशनल टीम अपनी सर्विसेज में एक्सपर्ट है। मॉर्गेज चाहे घर की हो या कमर्शियल, इंडस्ट्रियल, प्राइवेट, या आपको चाहिए इक्विटी लाइफ लोन, पर्सनल लोन या 100% guaranteed approval. Call Shiraz Hussain 647-271-4147. लोग तो मॉर्गेज का वादा करते हैं, लेकिन हम आपसे किया हुआ वादा पूरा करते हैं। Call Shiraz Hussain 647-271-4147.
6: 647-271-4147 Shiraz Hussain साहब के रास्ते के नंबर है। Royal Financial Group, ईस्ट और वेस्ट दोनों लोकेशन हैं इनकी, आप कहीं भी इनसे मिल सकते हैं। और कहीं से मॉर्गेज नहीं हो रही है, एक बार आप इनसे जरूर रब्ता कीजिए। मुश्किल से मुश्किल मॉर्गेज भी आपको ऑन द फोन ही बता देंगे कि क्या मुमकिन है क्या नहीं है। इसके अलावा रियल एस्टेट की सर्विसेज भी आपको प्रोवाइड करते हैं, रेजिडेंशियल कमर्शियल मॉर्गेजेस हों, लाइन ऑफ क्रेडिट लोन। 6472714147 इनके रब्ते के नंबर है। हमारे साथ मौजूद है खुश आमदीद कहेंगे शिराज भाई। अस्सलाम वालेकुम।
7: वालेकुम अस्सलाम।
6: اچھا ابھی پچھلے دنوں ابھی ظاہر ہے لاسٹ ویک انٹرسٹ ریٹ جو ہے وہ ہولڈ کیا کم نہیں ہوا, بعض لوگ تو کہتے شاید کہیں بڑھا ہی نہ دیں, تو ایسی صورتحال میں مارٹگیج کی اب پھر کیا کس طرح سے دیکھ رہے ہیں, ایزی ہے یا ابھی مشکل ہے مارٹگیج؟
7: مارگیج تو ایک ٹائم پہ یہ 1.29 پہ بھی ہم نے مارگیجز کرائی ہیں اور ایک ٹائم ایسا آیا ہے کہ یہ 7 تک بھی جا چکا ہے جو بینک نے انکریز کر دیا تھا. مارگیجز تو ہوتی ہیں, وہ مین چیز یہ ہے کہ مارگیج کا تعلق انٹرسٹ ریٹ سے ان سے نہیں ہے, مارگیج کا تعلق ہے کہ آپ کی کریڈٹ صحیح ہے یا نہیں, آپ کی اپنی انفارمیشن, آپ کے اپنا جو بیک گراؤنڈ ہے وہ کلیئر ہے یا نہیں. مارگیج تو ہوتی ہے, انٹرسٹ ریٹ جس, کچھ لوگ ایسے بھی ہیں جو میرے کلائنٹس ہیں, میں نے کچھ لوگ دیکھے ہیں جو لوگ پراپرٹی اس لیے نہیں لیتے کہ وہ انٹرسٹ ریٹ زیادہ یا کم ہے, وہ لیتے ہیں انویسٹمنٹ کے لیے, وہ لیتے ہیں فیوچر کے لیے. آپ کچھ بھی کر لینا تو آپ اگر پراپرٹی لیتے ہیں آج 5 سال بعد نا, اس میں آپ کو پروفٹ ہوتی ہی ہوتی ہے کچھ بھی آپ کر لو, اور وہ فیوچر میں کہیں نہ کہیں وہ آپ کے کام آ ہی جاتی ہیں. میرے بہت ایسے کلائنٹ ہیں جنہوں نے پراپرٹیز لی ہیں اور برے ٹائم پہ وہ پراپرٹیز لی ان کے کام
6: بچائے
7: انہوں نے. تو انٹرسٹ ریٹ سے اگر فرق پڑتا ہے نا, اگر $100 $200 $300 تو وہ بیسیکلی فیوچر میں سمجھے وہ $200-$300 آپ کو نا واپس ہی آنا ہے, وہ نقصان میں نہیں جائے گا.
6: بالکل ٹھیک ہے, مطلب سامعین کس صورتحال ہے تو آپ کال کر سکتے ہیں 647-271-4147. جی آپ کنٹینیو کیجیے, کچھ کہہ رہے تھے بات.
7: جی بہت ایسے لوگ ہیں جو آج بھی میرے کلائنٹ ہیں, لائک لوگ ہیں جو کال کرتے ہیں وہ یہی کہتے ہیں یار انٹرسٹ ریٹ بڑھ جائے گا ہم پراپرٹی لے لیں گے. 20-20 سال ہو گئے ان کو کینیڈا میں یہی سوچتے ہوئے کہ ریسیشن آنے والا ہے, ریسیشن آ گیا ہے چلا گیا ہے, انٹرسٹ ریٹ کم. 1.9 تک میں نے مارگیج کرائی ہے, تب بھی انہوں نے یہی کہا کہ نہیں یہ اس سے زیادہ نیچے گرے گا, تو تب بھی گنے لیا ہے. جب وہ اوپر چلا گیا تو پھر بھی, تو پراپرٹی جو ہے نا وہ انویسٹمنٹ ہے آپ کی, آپ اس کو لیں, برا ٹائم ہے اچھا ٹائم ہے یہ وہ چیز ہے جو آپ کو فیوچر میں کام دے گی.
6: بالکل ٹھیک ہے, ڈیو ڈیلیجنس کریں, جو پسند آتی ہے تو بس لے لیں, کیونکہ مطلب رہیں وہیں جہاں آپ کا دل خوش ہو اسی میں انسان جو ہے رہے. اچھا نبی اس حوالے سے فرسٹ ٹائم ہوم بائر کے لیے کافی گورنمنٹ نے سہولتیں دی ہیں, تو فرسٹ ٹائم میں ہمیشہ یہ سوال آپ سے کرتا ہوں کیونکہ لوگ ہم سے بہت سوال کرتے ہیں, کیا آپ فرسٹ ٹائم ہوم بائر 5% 10% پہ کوالیفائی کر لیتے ہیں؟
7: آرام سے 5% پہ ہم کوالیفائی کرا رہے ہیں, 10% پہ ہم کر رہے ہیں, اپنے ملٹیپل پراپرٹیز ہیں اس پہ ہم کرا رہے ہیں. مارگیج اگین میں وہی بات کرتا ہوں کہ مارگیج گھر جو ہے نا لینا چاہیے, وہ 5% آپ دے رہے ہو, 25,000 دے رہے ہو یا 30,000 دے کے آپ کو اگر گھر مل رہا ہے تو خود دیکھیں کہ اتنا تو رینٹ ہے جتنا آپ 2,000-2,500 رینٹ پے کر رہے ہو, مارگیج بنتی ہے آپ کی $1,700-$1,800. تو آپ جو اونلی رینٹ پے کر رہے ہو جو آپ کے فیوچر میں آپ کے کام نہیں آ رہا, لیکن مارگیج میں یہ ہے کہ آپ کا پرنسپل اکٹھا ہوتا جا رہا ہے, آپ کو 30-year amortization ملتی جا رہی ہے, بینک نے بہت ابھی بھی انٹرسٹ ریٹ ناٹ بیڈ 3.99 اتنا برا نہیں ہے جو کہ ایک ٹائم پہ یہ جا چکا تھا. اگر آپ کووڈ سے پہلے دیکھیں نا 2019 پہ, تو اس سے پہلے بھی یہ 3.6-3.7 پہ ہی چل رہا تھا, کوئی کم نہیں تھا. تو اس کے بعد یہ ڈراپ ہوا, پھر یہ اوپر آیا, پھر بہت اوپر چلا گیا, اب یہ پھر نارمل پہ آ چکا ہوا ہے. اگر ڈراپ ہوا بھی تو 0.25 ہوگا, اس سے زیادہ اب یہ اس سے نیچے لے کے نہیں جائیں گے, کیونکہ جیسے جیسے ہر چیز بڑھتی جا رہی ہے نا, پرائزز بڑھتی جا رہی ہیں گروسری کی, یہ وہ انٹرسٹ ریٹ بھی اتنا ہی رہے گا, یہ مینٹین رہے گا اب اتنے میں.
6: بالکل ٹھیک ہے, 647-271-4147 پہ آپ رابطہ کر لیجیے, کوئی بھی مارگیج کا مسئلہ ہو آپ ان سے رابطہ کر لیجیے. اچھا لونز کے حوالے سے اور لائن آف کریڈٹ کے حوالے سے بتائیے گا, کیونکہ بزنسز جو ہیں آپ کو بتایا تھوڑا سا سفر کر رہے ہیں, تو اس کس طرح سے ہیلپ ان کی ہو سکتی؟
7: جب بھی آپ نے بات کی نا کہ بزنسز سفر کر رہے ہیں, یہ بیسٹ ٹائم ہوتا ہے بزنس بائی کرنے کا.
6: اچھا ویری گڈ,
7: کیونکہ یہ وہ چیز ہے کہ جو جب چیز کی پرائز ڈراپ ہوتی ہے نا, پرائز کبھی بھی آپ بھی دیکھ لیں کہ ریسیشن آیا 2007 میں آیا, پھر 12 میں آیا, پھر 18 میں آیا, یہ ٹیمپریری آتا ہے, یہ ٹیمپریری 6 مہینے سال کے لیے 1.5 سال کے لیے تنگ کرتا ہے, لیکن جو پرائز ڈراپ ہوتی ہے نا, جیسے یہی گھر ابھی آپ دیکھ لیں کہ جو 1.5 میں بک رہے تھے آج وہ $1,000,000 کے ہوئے ہیں, اور یہ سدا بار ملین کے نہیں رہنے, یہ آنے والے ٹائم پہ یہ واپس جہاں پہ حالات اچھے ہونے شروع ہو جاتے ہیں نا, پھر ایک دم پرائزز اوپر چلے جاتی ہیں. ابھی آپ دیکھیں آپ کو فرینچائزز جو ہے نا, آپ کو 100,000 میں جو کہ ڈھائی تین لاکھ کی تھی, آج $1,00,000 میں مل رہی ہے. لیکن اگر آپ یہ سوچیں گے کہ یار یہ لاکھ سے بھی نیچے جائے گی, تو وہ نہیں جائے گی, کیونکہ اس کو بنانے میں اس سے زیادہ کاسٹ آنی ہے.
6: بالکل ٹھیک,
7: تو اگر پیسے ہیں, اپنا بزنس کرنا چاہ رہے ہیں, آپ انویسٹ کر رہے ہیں, آپ یہ ٹائم ہے, آپ کو بیک اپ ہے آپ کا, تو آپ اس کو 6 مہینے سال ہم آپ کو بیک اپ بھی کرا کے دیتے ہیں ساتھ میں, کہ یار آپ کو یہ نہ ہو کہ آپ مارگیج نہ پے کر سکو, رینٹ نہ دے سکو, تو ہم آپ کو बैकअप में भी हेल्प करते हैं। तो बिजनेसेस अपना करें, बहुत ऐसे लोग हैं जो कि सोच रहे हैं बस, और वो सोचते हैं और वो सोचते ही रह जाते हैं, तो उसको स्टेप उठाना पड़ता है। एक वो कंफर्ट जोन में आ चुके है ना कि यार चलो इधर से इतने पैसे आ रहे हैं, वेरी गुड, नहीं वो डरते हैं कि यार मैं अभी भी ये छोड़ूंगा तो नया काम करूंगा तो मे भी मैं रोड पे आ जाऊंगा, कभी ऐसा नहीं होता। तो आप जरूर कॉल करें, फ्यूचर के लिए देखें कि आप क्या कर सकते हैं, हम आपके साथ मिलके आपको हेल्प करेंगे उसमें।
6: 6472714147 पे आप अभी रابطہ कर सकते हैं। कुछ और ऐड करना चाहेंगे शिराज साहब?
7: बिल्कुल, वही मॉर्गेजेस, लाइन ऑफ क्रेडिट, बिजनेस लोन, कमर्शियल लोन्स, फर्स्ट टाइम बायर हैं आप, सेकंड टाइम बायर हैं, ईस्ट हो या वेस्ट हो, आप जरूर हमें एक मरतबा कॉल करें।
6: नंबर कॉल 6472714147, 6472714147। थैंक यू वेरी मच शिराज भाई, बहुत शुक्रिया, अगले हफ्ते इंशाल्लाह आपसे बात करते हैं। थैंक यू, अस्सलाम वालेकुम। नंबर नोट कीजिए 6472714147, 6472714147, रेडियो पाकिस्तान टोरंटो, CMR 101.3 FM। ईरान और अमेरिका एक दूसरे के खिलाफ धमकियां भी दे रहे हैं, कुछ कहा जा रहा है कि कुछ मिसाइल वगैरह चले भी हैं। UAE का कहना है कि ईरान ने उन पर फिर हमला किया है, 4 मिसाइल जो हैं वो फायर किए गए हैं, 3 जो हैं वो नाकारा कर दिए गए, 1 जो है वो समंदर में गिरा है, और ईरान इसको डिनाई कर रहा है। अमरीकी सदर कहते हैं कि ईरान ने प्रोजेक्ट फ्रीडम के तहत जहाज़ों पर हमले किए तो उसे दुनिया के नक्शे से मिटा देंगे। अमरीकी टीवी को इंटरव्यू दे रहे थे, उन्होंने कहा कि ईरान ने मुज़ाकरात में काफ़ी लचक का मुजाहरा किया है, खत्ते में अमरीका की फौजी तैयारी जारी है, हमारे पास आला मयार के हथियार, गोला बारूद और साजो सामान मौजूद है, हमारे दुनिया भर में अड्डे हैं, वो सब साजो सामान से, जदीद साजो सामान से लैस हैं। उन्होंने कहा कि इस तमाम सामान को इस्तेमाल कर सकते हैं, ज़रूरत पड़ी तो करेंगे भी। प्रोजेक्ट फ्रीडम के तनाजर में बाज़ गैर मुतलका ममालिक पर भी ईरान ने हमले किए हैं, इनमें एक जनूबी कोरिया का माल बर्दार जहाज़ भी शामिल है। शायद अब वक्त आ गया कि जनूबी कोरिया भी आकर इस मिशन में शामिल हो जाएं। हमने 7 छोटी ईरान की कश्तियों को तबाह किया है, उन्हें तेज़ रफ्तार कश्तियाँ कहते हैं, अब इनके पास यही कुछ बचा रह गया है। इस वक्त तक अपना हरमस से गुजरने वाले किसी और जहाज़ को कोई नुकसान नहीं पहुँचा है। दूसरी तरफ एक और ख़बर जो है वो भी आ रही है, और अमरीकी मीडिया के सर्वे में कहा गया कि ट्रंप ज़हनी जिस्मानी तौर पर मौसर खिदमत अंजाम देने के अहल नहीं हैं, और बड़ी तादाद में शहरियों का कहना है कि अमरीकी सदर ज़हनी जिस्मानी तौर पर मौसर खिदमत अंजाम देने के अहल नहीं हैं। अमरीकी मीडिया ने रिपोर्ट किया है कि हालिया सर्वे में ज़्यादातर अमरीकियों का ख्याल है कि अमरीकी सदर जो हैं अब ज़हनी और जिस्मानी तौर पर मौसर तरीके से बतौर कमांडर इन चीफ खिदमत अंजाम देने के अहल नहीं हैं। वाशिंगटन पोस्ट, ABC न्यूज़ और एप्सॉस के सर्वे के मुताबिक 59% लोगों की राय में मौजूदा सदर की ज़हनी सलाहियत मुल्क की क़यादत के काबिल नहीं है। 40% की राय में डोनाल्ड ट्रंप मुल्क की क़यादत के लिए मुकम्मल तौर पर अहल हैं, 1% ने इसका जवाब नहीं दिया। 416-593-0003 रेडियो पाकिस्तान टोरंटो, CMR 101.3 FM में आपको होस्ट और दोस्त अर्शद भट्टी हूँ।

0: तलावट्टी को कॉल मिला।
1: तलावट 6472957861 रिकंस्ट्रक्शन प्रोजेक्ट्स रेजिडेंशियल एंड कमर्शियल प्रॉपर्टीज स्पेशल पैकेजेस फॉर फर्स्ट टाइम होम बायर्स अ मेंबर ऑफ डेडिकेटेड रियल एस्टेट प्रोफेशनल टीम तलावट 6472957861
0: तलावट्टी को कॉल मिला।
1: तलावट 6472957861
2: बहुत खुशबू आ रही है खाने में। ऐसा लग रहा है जैसे घर के पिसे हुए मसालों से बना हो। अरे खुशबू कैसी नहीं होगी, ये हांडी के मसालों का कमाल है जो चुन चुन के इकट्ठे किए गए हैं खास हमारे लिए ताकि ये लज्जत और स्वाद हमें मिल सके।
3: हांडी मसाले बिल्कुल घर जैसा स्वाद।
4: फॉर होलसेल इंक्वायरी कॉल 7465550 7465550।
5: अगर आप अपने फ्रेंड्स और फैमिली को कनाडा बुलाना चाहते हैं तो शहबाज अकबर उनकी इंतहाई प्रोफेशनल टीम आपको मुकम्मल कंसल्टेंसी फराहम करेंगे। अगर आप रिफ्यूजी क्लेम करना चाहते हैं या इमिग्रेशन रिफ्यूजी बोर्ड में किसी भी किस्म के अपील करना चाहते हैं, बिजनेस इमिग्रेशन अप्लाई करना हो, स्किल्ड वर्कर क्लास हो, कैनेडियन एक्सपीरियंस क्लास, स्टूडेंट वीजा या सुपर वीजा अप्लाई करना चाहते हो या फिर फैमिली स्पॉन्सरशिप, तो हमारी एक्सपर्ट टीम आपकी मुकम्मल रहनुमाई करेगी। दो लोकेशन से आपको सर्व करते हैं, ईस्ट में मार्कम एंड शेपर्ड, वेस्ट में हाईवे 10 और स्टील्स का इंटरसेक्शन। अभी रब्ता कीजिए 4168559464। शहबाज अकबर साहब के रब्ते के नंबर 4168559464। ग्रीन स्टार इमिग्रेशन। चाय खाना पाकिस्तानी चाइनीज कुजीन, जहां आपको मिलेगा असली पाकिस्तानी स्टाइल चाइनीज फूड। पीसी लाहौर के शेफ जिन्हें 14 साल से ज्यादा अरसे का तजर्बा है। रिजवे प्लाजा में फूड लवर्स के लिए पाकिस्तानी चाइनीज खानों के लिए बेहतरीन इंतखाब। नो MSG, नो फ्रोजन मीट एंड नो पैकेट मसाला एट ऑल। हर चीज मिलेगी आपको फ्रेश और प्राइसेस इंतहाई रीजनेबल। चाय खाना पाकिस्तानी चाइनीज कुजीन 3920 इग्लिंटन एवेन्यू वेस्ट, यूनिट 30, रिजवे प्लाजा, मिसिसागा। फॉर बुकिंग इन्फॉर्मेशन कॉल 9055147877। वही जायका, वही लज्जत और वही मेहमानदारी। चाय खाना पाकिस्तानी चाइनीज कुजीन। कर्ज इंसान का ज़हनी सुकून छीन लेता है। अगर आप कर्ज के बोझ से परेशान हैं तो ऑल डेट सॉल्यूशन के एम सिद्दीक से राबिता कीजिए 4166710577। GTA भर में 4 लोकेशन से आपको सर्व करते हैं। मुकम्मल राजदारी और फीस आपके केस के सेटल होने के बाद लेते हैं। केस देखने के बाद मुकम्मल गारंटी के साथ आपको बताएंगे कि कितने फीसद तक कर्ज माफ हो सकता है और फिर सूद से पाक आसान अकसात में आप अदायगी कर सकेंगे। कलेक्शन कॉल आना हो जाएंगी बंद और आपकी परेशानियां हो जाएंगी खत्म। अभी एतमाद के साथ कॉल कीजिए 4166710577। द बेस्ट गोरमे पिज्जा विद बेस्ट प्राइसेस, पिज्जा पॉप 3075 रिचवे ड्राइव मिसिसागा, और विजिट pizzapop.ca। फैमिली के साथ डाइन इन करें या टेक आउट, बच्चों और बड़ों सभी की पहली चॉइस पिज्जा पॉप। लजीज और मजेदार तंदूरी चिकन पिज्जा, चीज स्टेक पिज्जा, चिकन शवरमा पिज्जा। एक्सक्लूसिव फैमिली ऑफर, लार्ज तंदूरी चिकन पिज्जा, लार्ज चीज पिज्जा, 2 डिपिंग सॉस, 3 कैंस ऑफ पॉप फॉर $24.99 ओनली। फॉर मोर इन्फॉर्मेशन एंड टेक आउट ऑर्डर कॉल 905-828-0985। It's 905-828-0985. Pizza Pop 3075 Ridgeway Drive, Mississauga. कनाडा में आए हर खानदान का ख्वाब होता है कि उनका एक अपना प्यारा सा घर हो या कारोबार हो, लेकिन मॉर्गेज के बढ़ते रेट्स और घरों की बढ़ती कीमतें अगर आपके ख्वाब को पूरा नहीं होने दे रही तो रॉयल फाइनेंशियल ग्रुप के शिराज हुसैन से राब्ता कीजिए। शिराज हुसैन और उनकी टीम 100 से ज्यादा लेंडर्स के साथ काम करते हैं। इनकी इंतहाई प्रोफेशनल टीम अपनी सर्विसेज में एक्सपर्ट हैं। मॉर्गेज चाहे घर की हो या कमर्शियल, इंडस्ट्रियल, प्राइवेट, या आपको चाहिए इक्विटी लाइफ लोन, पर्सनल लोन या 100% guaranteed approval. Call Shiraz Hussain 647-271-4147. लोग तो मॉर्गेज का वादा करते हैं, लेकिन हम आपसे किया हुआ वादा पूरा करते हैं। Call Shiraz Hussain 647-271-4147.
6: 647-271-4147 Shiraz Hussain साहब के रास्ते के नंबर है। Royal Financial Group, ईस्ट और वेस्ट दोनों लोकेशंस हैं इनकी, आप कहीं भी इनसे मिल सकते हैं और कहीं से मॉर्गेज नहीं हो रही है, एक बार आप इनसे ज़रूर रब्ता कीजिए। मुश्किल से मुश्किल मॉर्गेज भी आपको ऑन द फ़ोन ही बता देंगे कि क्या मुमकिन है क्या नहीं है। इसके अलावा रियल एस्टेट की सर्विसेज भी आपको प्रोवाइड करते हैं, रेजिडेंशियल कमर्शियल मॉर्गेजेस हों, लाइन ऑफ क्रेडिट लोन। 6472714147 इनके रब्ते के नंबर है। हमारे साथ मौजूद है खुश आमदीद कहेंगे शराद भाई, अस्सलाम वालेकुम।
7: वालेकुम अस्सलाम।
6: अच्छा, अभी पिछले दिनों, अभी ज़ाहिर है लास्ट ویک انٹرسٹ ریٹ جو ہے وہ ہولڈ کیا کم نہیں ہوا. بعض لوگ تو کہتے ہیں شاید کہیں بڑھا ہی نہ دیں, تو ایسی صورت حال میں مارٹگیج کی اب پھر کیا کس طرح سے دیکھ رہے ہیں, ایزی ہے یا ابھی مشکل ہے مارٹگیج؟
7: مارگیج تو ایک ٹائم پہ یہ 1.29 پہ بھی ہم نے مارگیجز کرائی ہیں, اور ایک ٹائم ایسا آیا ہے کہ یہ 7 تک بھی جا چکا ہے جو بینک نے انکریز کر دیا تھا.
6: جی بالکل,
7: مارگیجز تو ہوتی ہیں, ٹھیک ہے نا. وہ مین چیز یہ ہے کہ مارگیج کا تعلق انٹرسٹ ریٹ سے ان سے نہیں ہے, مارگیج کا تعلق ہے کہ آپ کی کریڈٹ صحیح ہے یا نہیں, آپ کی اپنی انفارمیشن, آپ کے اپنا جو بیک گراؤنڈ ہے وہ کلیئر ہے یا نہیں. مارگیج تو ہوتی ہے, انٹرسٹ ریٹ جس, کچھ لوگ ایسے بھی ہیں جو میرے کلائنٹس ہیں, میں نے کچھ لوگ دیکھے ہیں جو لوگ پراپرٹی اس لیے نہیں لیتے کہ وہ انٹرسٹ ریٹ زیادہ یا کم ہے, وہ لیتے ہیں انویسٹمنٹ کے لیے, وہ لیتے ہیں فیوچر کے لیے. آپ کچھ بھی کر لینا, تو آپ اگر پراپرٹی لیتے ہیں آج 5 سال بعد نا, اس میں آپ کو پروفٹ ہوتی ہی ہوتی ہے کچھ بھی آپ کر لو, اور وہ فیوچر میں کہیں نہ کہیں وہ آپ کے کام آ ہی جاتی ہیں. میرے بہت ایسے کلائنٹ ہیں جنہوں نے پراپرٹیز لی ہیں اور برے ٹائم پہ وہ پراپرٹیز ہی ان کے کام
6: بچائے ہیں.
7: تو انٹرسٹ ریٹ سے اگر فرق پڑتا ہے نا, اگر $100 $200 $300 تو وہ بیسیکلی فیوچر میں سمجھے وہ $200-$300 آپ کو نا واپس ہی آنا ہے, وہ نقصان میں نہیں جائے گا.
6: بالکل ٹھیک ہے. مطلب سامعین کس صورتحال ہے تو آپ کال کر سکتے ہیں 6472714147. جی آپ کنٹینیو کیجیے, کچھ کہہ رہے تھے بات.
7: جی بہت ایسے لوگ ہیں جو آج بھی میرے کلائنٹ ہیں, لائک لوگ ہیں جو کال کرتے ہیں وہ یہی کہتے ہیں یار انٹرسٹ ریٹ بڑھ جائے گا ہم پراپرٹی لے لیں گے. 20-20 سال ہو گئے ان کو کینیڈا میں یہی سوچتے ہوئے کہ ریسیشن آنے والا ہے, ریسیشن آ گیا ہے, چلا گیا ہے, انٹرسٹ ریٹ کم. 1.9 تک میں نے مارگیج کرائی ہے, تب بھی انہوں نے یہی کہا کہ نہیں یہ اس سے زیادہ نیچے گرے گا, تو تب بھی گنے لیا ہے. جب وہ اوپر چلا گیا تو پھر بھی, تم پراپرٹی جو ہے نا وہ انویسٹمنٹ ہے آپ کی, آپ اس کو لیں, برا ٹائم ہے اچھا ٹائم ہے یہ وہ چیز ہے جو آپ کو فیوچر میں کام دے گی.
6: بالکل ٹھیک ہے, ڈیو ڈیلیجنس کریں, جو پسند آتی ہے تو بس لے لیں, کیونکہ مطلب رہیں وہیں جہاں آپ کا دل خوش ہو اسی میں انسان جو ہے رہے. اچھا نبی, اس حوالے سے فرسٹ ٹائم ہوم بائر کے لیے کافی گورنمنٹ نے سہولتیں دی ہیں, تو فرسٹ ٹائم میں ہمیشہ یہ سوال آپ سے کرتا ہوں کیونکہ لوگ ہم سے بہت سوال کرتے ہیں, کیا آپ فرسٹ ٹائم ہوم بائر 5% 10% پہ کوالیفائی کر لیتے ہیں؟
7: آرام سے 5% پہ ہم کوالیفائی کرا رہے ہیں, 10% پہ ہم کر رہے ہیں, اپنے ملٹیپل پراپرٹیز ہیں اس پہ ہم کرا رہے ہیں. مارگیج اگین میں وہی بات کرتا ہوں کہ مارگیج گھر جو ہے نا لینا چاہیے, وہ 5% آپ دے رہے ہو, 25,000 دے رہے ہو یا 30,000 دے کے آپ کو اگر گھر مل رہا ہے تو خود دیکھیں کہ اتنا تو رینٹ ہے جتنا آپ 2,000-2,500 رینٹ پے کر رہے ہو, مارگیج بنتی ہے آپ کی $1,700-$1,800. تو آپ جو اونلی رینٹ پے کر رہے ہیں جو آپ کے فیوچر میں آپ کے کام نہیں آ رہا, لیکن مارگیج میں یہ ہے کہ آپ کا پرنسپل اکٹھا ہوتا جا رہا ہے, آپ کو 3rd year امورٹائزیشن ملتی جا رہی ہے, بینک نے بہت ابھی بھی انٹرسٹ ریٹ ناٹ بیڈ 3.99 اتنا برا نہیں ہے جو کہ ایک ٹائم پہ یہ جا چکا تھا. اگر آپ کووڈ سے پہلے دیکھیں نا 2019 پہ, تو اس سے پہلے بھی یہ 3.6-3.7 پہ ہی چل رہا تھا, کوئی کم نہیں تھا. تو اس کے بعد یہ ڈراپ ہوا, پھر یہ اوپر آیا, پھر بہت اوپر چلا گیا, اب یہ پھر نارمل پہ آ چکا ہوا ہے. اگر ڈراپ ہوا بھی تو 0.25 ہوگا, اس سے زیادہ اب یہ اس سے نیچے لے کے نہیں جائیں گے, کیونکہ جیسے جیسے ہر چیز بڑھتی جا رہی ہے نا, پرائزز بڑھتی جا رہی ہیں گروسری کی, یہ وہ انٹرسٹ ریٹ بھی اتنا ہی رہے گا, یہ مینٹین رہے گا اب اتنے میں.
6: بالکل ٹھیک ہے, 6472714147 پہ آپ رابطہ کر لیجیے, کوئی بھی مارگیج کا مسئلہ ہو آپ ان سے رابطہ کر لیجیے. اچھا لونس کے حوالے سے اور لائن آف کریڈٹ کے حوالے سے بتائیے گا, کیونکہ بزنسز جو ہیں آپ کو بتایا تھوڑا سا سفر کر رہے ہیں, تو کس طرح سے ہیلپ ان کی ہو سکتی؟
7: جب بھی آپ نے بات کی نا کہ بزنسز سفر کر رہے ہیں, یہ بیسٹ ٹائم ہوتا ہے بزنس بائی کرنے کا.
6: اچھا ویری گڈ,
7: کیونکہ یہ وہ چیز ہے کہ جو جب چیز کی پرائز ڈراپ ہوتی ہے نا, پرائز کبھی بھی آپ بھی دیکھ لیں کہ ریسیشن آیا 2018 میں آیا پھر 2012 میں آیا پھر 2018 میں آیا, یہ ٹیمپریری آتا ہے, یہ ٹیمپریری 6 مہینے سال کے لیے 1.5 سال کے لیے تنگ کرتا ہے. لیکن جو پرائز ڈراپ ہوتی ہے نا, جیسے یہی گھر ابھی آپ دیکھ لیں کہ جو 1.5 میں بک رہے تھے آج وہ $1,000,000 کے ہوئے ہیں, اور یہ سدا بار ملین کے نہیں رہنے, یہ آنے والے ٹائم پہ یہ واپس جہاں پہ حالات اچھے ہونے شروع ہو جاتے ہیں نا, پھر ایک دم پرائزز اوپر چلے جاتی ہیں. ابھی آپ دیکھیں آپ کو فرینچائز جو ہے نا, آپ کو 100,000 میں جو کہ 3-3 لاکھ کی تھی, آج $1,00,000 میں مل رہی ہے. لیکن اگر آپ یہ سوچیں گے کہ یار یہ لاکھ سے بھی نیچے جائے گی, تو وہ نہیں جائے گی, کیونکہ اس کو بنانے میں اس سے زیادہ کاسٹ آنی آنی ہے.
6: بالکل ٹھیک.
7: تو اگر پیسے ہیں, اپنا بزنس کرنا چاہ رہے ہیں, آپ انویسٹ کر رہے ہیں, آپ یہ ٹائم ہے, آپ کو بیک اپ ہے آپ کا, تو آپ اس کو 6 مہینے سال ہم آپ کو بیک اپ بھی کرا کے دیتے ہیں ساتھ میں, کہ یار آپ کو یہ نہ ہو کہ آپ مارگیج نہ پے کر سکو, رینٹ نہ دے سکو, تو ہم آپ کو بیک اپ میں بھی ہیلپ کرتے ہیں. تو بزنس اپنا کریں, बहुत ऐसे लोग हैं जो कि सोच रहे हैं बस, और वो सोचते हैं और वो सोचते ही रह जाते हैं, तो उसको स्टेप उठाना पड़ता है। एक वो कंफर्ट जोन में आ चुके है ना कि यार चलो इधर से इतने पैसे आ रहे हैं, वो गुड नहीं, वो डरते हैं कि यार मैं ये छोड़ूंगा तो नया काम करूंगा तो मे भी मैं रोड पे आ जाऊंगा। कभी ऐसा नहीं होता। तो आप जरूर कॉल करें, फ्यूचर के लिए देखें कि आप क्या कर सकते हैं, हम आपके साथ मिलके आपको हेल्प करेंगे उसमें।
6: 6472714147 पे आप अभी रब्ता कर सकते हैं। कुछ और ऐड करना चाहेंगे शिराज?
7: बिल्कुल वही, मॉर्गेजेस, लाइन ऑफ क्रेडिट, बिजनेस लोन, कमर्शियल लोन्स, फर्स्ट टाइम बायर हैं आप, सेकंड टाइम बायर हैं, ईस्ट हो या वेस्ट हो, आप जरूर हमें एक मरतबा कॉल करें।
6: नंबर कॉल है 6472714147, 6472714147। थैंक यू वेरी मच शिराज भाई, बहुत शुक्रिया। अगले हफ्ते इंशाल्लाह आपसे बात करते हैं। थैंक यू, अस्सलाम वालेकुम। नंबर नोट कीजिए 6472714147, 6472714147, रेडियो पाकिस्तान टोरंटो, CMR 101.3 FM। ईरान और अमेरिका एक दूसरे के खिलाफ धमकियां भी दे रहे हैं, कुछ कहा जा रहा है कि कुछ मिसाइल वगैरह चले भी हैं। UAE का कहना है कि ईरान ने उन पर फिर हमला किया है, 4 मिसाइल जो हैं वो फायर किए गए हैं, 3 जो हैं वो नाकारा कर दिए गए, 1 जो है वो समंदर में गिरा है, और ईरान इसको डिनाई कर रहा है। अमरीकी सदर कहते हैं कि ईरान ने प्रोजेक्ट फ्रीडम के तहत जहाज़ों पर हमले किए तो उसे दुनिया के नक्शे से मिटा देंगे। अमरीकी टीवी को इंटरव्यू दे रहे थे, उन्होंने कहा कि ईरान ने मुज़ाकरात में काफ़ी लचक का मुजाहरा किया है, खत्ते में अमरीका की फौजी तैयारी जारी है, हमारे पास आला मयार के हथियार, गोला बारूद और साजो सामान मौजूद है, हमारे दुनिया भर में अड्डे हैं, वो सब साजो सामान से जदीद साजो सामान से लैस हैं। उन्होंने कहा कि इस तमाम सामान को इस्तेमाल कर सकते हैं, ज़रूरत पड़ी तो करेंगे भी। प्रोजेक्ट फ्रीडम के तनाजर में बाज़ गैर मुतलका ममालिक पर भी ईरान ने हमले किए हैं, इनमें एक जनूबी कोरिया का माल बर्दार जहाज भी शामिल है। शायद वक्त आ गया कि जनूबी कोरिया भी आकर इस मिशन में शामिल हो जाएं। हमने 7 छोटी ईरान की कश्तियों को तबाह किया है, उन्हें तेज़ रफ्तार कश्तियाँ कहते हैं, अब इनके पास यही कुछ बचा रह गया है। इस वक्त तक अपना हरमस से गुजरने वाले किसी और जहाज को कोई नुकसान नहीं पहुँचा है। दूसरी तरफ एक और ख़बर जो है वो भी आ रही है, और अमरीकी मीडिया के सर्वे में कहा गया कि ट्रंप ज़हनी जिस्मानी तौर पर मौसर खिदमत अंजाम देने के अहल नहीं हैं, और बड़ी तादाद में शहरियों का कहना है कि अमरीकी सदर ज़हनी जिस्मानी तौर पर मौसर खिदमत अंजाम देने के अहल नहीं हैं। अमरीकी मीडिया ने रिपोर्ट किया है कि हालिया सर्वे में ज़्यादातर अमरीकियों का ख्याल है कि अमरीकी सदर जो हैं अब ज़हनी और जिस्मानी तौर पर मौसर तरीके से बतौर कमांडर इन चीफ खिदमत अंजाम देने के अहल नहीं हैं। वाशिंगटन पोस्ट, ABC न्यूज़ और एप्सॉस के सर्वे के मुताबिक 59% लोगों की राय में मौजूदा सदर की ज़हनी सलाहियत मुल्क की क़यादत के काबिल नहीं है। 40% की राय में डोनाल्ड ट्रंप मुल्क की क़यादत के लिए मुकम्मल तौर पर अहल हैं, 1% ने इसका जवाब नहीं दिया। 416-593-0003 रेडियो पाकिस्तान टोरंटो, CMR 101.3 FM में आपको होस्ट और दोस्त अरशद भट्टी हूँ।

0: listening to Toronto CMR 101.3 FM. Students, mera aap dekhe number 416-593-0003. Ajna Pickering ke rehaishiyon ne badhte hue property tax ke khilaf ek darkhast jama karayi hai. 1620 dastakhat usme hain. اور ٹیکس میں اس درخواست میں کہا کہ ٹیکس فریز اس کی شفافیت اور لازمی جو ہے عوام کے ساتھ مشاورت کا مطالبہ کیا گیا ہے اور باضابطہ طور پر ایک عوامی درخواست جو ہے جمع کروائی گئی ہے. پراپرٹی ٹیکس میں 23 سے اضافے کو فوری طور پر جو ہے رکنے کا مطالبہ کیا گیا ہے. 1620 تصدیق شدہ دستخطوں کی حمایت میں پیش کی یہ درخواست جو ہے رہائشوں کی بڑھتی ہوئی مالی مشکلات کی عکاسی بھی کرتی ہے اور بلدیاتی مالیاتی فیصلوں میں زیادہ شفافیت اور جواب دہی کا مطالبہ بھی کرتی ہے. ہمارے میڈیا پروفیشنل بھی ہیں اور ریلٹر کاروباری دوست بھی ہیں. عزت مجیب نے یہ شروع کیا تھا درخواست تقریباً 29 مارچ 2026 کو سٹی کلرک کے پاس باضابطہ طور پر اس کو رجسٹر کروایا گیا تھا اور انہوں نے ملاقات بھی اس حوالے سے کی تھی. اور اس میں عزت مجیب صاحب, رضا خورشید صاحب, بہت سے اور لوگ ہیں, محمد احمد, امجد علی, معراج, وسیم اعجاز, اختر جعفری, عبدالرؤف, شجاع خان صاحب شامل ہیں. اس کی نقل بھی دی گئی تھی اور اس میں کہا گیا تھا کہ پراپرٹی ٹیکس کو فوری فریز کیا جائے, آئندہ کسی بھی ٹیکس کے اضافے سے پہلے لازمی طور پر عوام سے مشاورت کی جائے, اور شہر کے اخراجات کی بھی شفافیت کی بات کی گئی ہے, لاگت کی کمی کے اقدامات کے حوالے سے کہا گیا ہے, اور تفصیلات بھی کوئی ٹیکس لگائے تو اس کے حوالے سے یہ بتایا گیا ہے. اور اس بات پہ زور دی گیا کہ پراپرٹی ٹیکس میں کسی بھی مجوزہ اضافے کے حوالے سے شہر کی جانب سے واضح, کھلی اور ہر وقت کمیونیکیشن جو ہے وہ بہت ہی ضروری ہے. اور اس کے علاوہ جو ہے وہ ملاقات بھی ہوئی ہے ان کی میئر سے, اور اس حوالے سے انہوں نے کہا کہ سنجیدگی سے اس کو لیا جائے گا. اب باقی بھی شہروں کو ایسا کرنا چاہیے, بس پراپرٹی ٹیکس ریگولرلی بڑھ رہے ہیں. عظم مجیب صاحب اور ان کی وہاں ٹیم جو ہے میں خیر اس حوالے سے اچھا کام کر رہی ہے کہ کم از کم جو ہے اس چیز کو اٹھا تو رہی ہے. اور 1620 بڑے سائن ہوتے ہیں, کافی سگنیچر ہوتے ہیں, اور دیکھیں اس کے اوپر اب کیا کام ہوتا ہے. اچھا جناب, آپ کو بتا دیں کلیزاز کاسمیٹکس ویئر ہاؤس سیل جو ہے اب بہت کم دن باقی رہ گئے ہیں. آج کا دن تو کمپلیٹ ہوا, اب 8, 9 اور 10 تین دن رہ گئے ہیں. 135 کامرس ویلی ڈرائیو ایسٹ مارکھم میں یہ ویئر ہاؤس سیل ہے, جس میں آپ کو کاسمیٹک اسکن ٹریٹمنٹ کے پروڈکٹس, پروفیشنل ہیئر کیئر کے پروڈکٹس, ہیلتھ اینڈ بیوٹی پروڈکٹس, برانڈ نیم پرفیومز آپ کو ملیں گے فری. اس کے علاوہ آپ کو ڈیزائنر سن گلاسز ملیں گی, بہت زبردست قسم کی چاکلیٹس ہیں, اور مدرس ڈے کے لیے بہت زبردست گفٹ آپ کو یہاں سے مل سکتے ہیں. اس موقع کا فائدہ اٹھائیے, تشریف لے جائیے 135 کامرس ویلی ڈرائیو ایسٹ مارکھم میں, یا lizazcosmetic.com پہ جا کے آپ مزید انفارمیشن لے سکتے ہیں. کمرشل بریک لیں گے, پروگرام میں واپس آتے ہیں, اسٹے ٹیون.
1: یونی گلوبل ایڈوائزر انک آپ کے لیے لائے ہیں ایک گولڈن اپرچونٹی, جس میں گورنمنٹ آپ کے پورے اسٹڈی پروگرام کو اسپانسر کرتی ہے, ساتھ ہی لیونگ ایکسپینسز کے لیے نان ریفنڈیبل گرانٹ بھی دیتی ہے جو 15,000 سے $50,000 سالانہ تک ہو سکتی ہے. اگر آپ پرماننٹ ریزیڈنٹ ہیں, سٹیزن ہیں یا پھر پروٹیکٹڈ پرسن ہیں تو آپ اس کے لیے ایلیجیبل ہو سکتے ہیں. ان کی زیادہ تر کلائنٹس کی ایج 40 سال یا اس سے زائد ہے. آپ گھر کے کمفرٹ سے 2 سے 3 گھنٹے فلی آن لائن ایزی ٹو پاس کورسز کریں اور نان ریفنڈیبل گرانٹس اور لیونگ ایکسپینسز کے حقدار بنے. ان کی فیس صرف $299 ہے, وہ بھی گرانٹ ملنے کے بعد, کوئی کمیشن نہیں. مزید معلومات اور اسیسمنٹ کے لیے ابھی کال کر لیں 437-264-3175. اٹس 437-264-3175.
2: If you are involved in a car accident or a slip and fall, you can speak to a lawyer directly. Call Muhammad Alam, barrister at law and personal injury lawyer at Alam Law Office. No fee unless he wins your case. For free advice, call 416-625-2636. That's
3: 416-625-2636. Canadian Society of Peace and Relief proudly presents Ali Zafar for Spiritual Sufi and Qawwali Night. Join us on Saturday, May 16th at the Paramount Fine Food Center. Tickets starting from just $29. Available now on Ticketmaster.ca. For sponsorship and info, please call
4: 416-904-2046 or 416-662-7861.
5: अपने मकान की next month closing है, कुछ सोचा है TV और appliances कहाँ से लेने हैं?
6: हाँ, Brampton TV and appliances, जहाँ special sale चल रही है, TV, fridge, washer, dryer, kitchen range, microwave, सारा कुछ मिल जाएगा बहुत ही reasonable price पे.
5: Sale तो अब चल रही है, पर हमें चाहिए next month.
6: आज के rate हम lock भी करवा सकते हैं.
5: That's wonderful.
6: वहाँ से cell phone और India भेजने के लिए 224 का सारा सामान भी मिल जाएगा.
5: Brampton में ये कहाँ पे है?
6: On Bovet, just west of McLaughlin. Telephone 905-450-2828 or visit BramptonAppliances.ca.
7: چائے خانہ پاکستانی چائنیز کوزین, جہاں آپ کو ملے گا اصلی پاکستانی سٹائل چائنیز فوڈ. پی سی لاہور کے شیف, جنہیں 14 سال سے زائد عرصے کا تجربہ ہے, رجے پلازا میں فوڈ لورز کے لیے پاکستانی چائنیز کھانوں کے لیے بہترین انتخاب. نو ایم ایس جی, نو فروزن میٹ اینڈ نو پیکٹ مسالہ ایٹ آل. ہر چیز ملے گی آپ کو فریش और प्राइसेस इंतहाई रीजनेबल। चाय खाना पाकिस्तानी चाइनीज कुजीन 3920 इग्लिंटन एवेन्यू वेस्ट यूनिट 30 रिजवे प्लाजा मिसिसागा। फॉर बुकिंग इन्फॉर्मेशन कॉल 9055147877। वही जायका वही लजत और वही मेहमानदारी। चाय खाना पाकिस्तानी चाइनीज कुजीन।
8: लीसा की याद नहीं आई तुझे जस्सी? जस्सी को छोड़िए क्योंकि लीसा कॉस्मेटिक्स लाए हैं स्प्रिंग वेयरहाउस सेल खास आपके लिए। परफ्यूम, स्किन केयर, मेकअप, हेयर केयर, डिजाइनर सनग्लासेस, चॉकलेट्स और भी बहुत कुछ विद मेगा सेविंग्स अप टू 80% ऑफ। धुरंधर डील्स ऑन ऑल योर फेवरेट वर्ल्ड फेमस ब्रांड्स जैसे टॉम फोर्ड, वर्साचे, अरमानी, हजारो एंड मोर। आपको आना है 135 कॉमर्स वैली ड्राइव ईस्ट मार्कम, हाईवे 404 और 407 के बेहद करीब एंड क्लोज टू 401। सेल चलेगी अप्रैल 18 से मई 10 तक, परफेक्ट फॉर मदर्स डे गिफ्टिंग। तो ज्यादा स्वैग एट कम प्राइस सिर्फ लीसाज वेयरहाउस सेल पर। विजिट lisascosmetics.com।
9: Just for you, bringing you world's largest Eid festival from May 22nd till May 26th, from 1 p.m. till midnight at Maple Banquet Hall, Mississauga.
10: Fashion show, food, music, variety of stalls. Free admission and parking. Call Shella at 647-273-2393.
9: Log on to eventsbyteamoftwo.com.
0: जनाब इवेंट बाई टीम ऑफ 2.com पे जाके इन्फॉर्मेशन आप ले सकते हैं। 5 days वर्ल्ड लार्जेस्ट ईद उल अज़हा फेस्टिवल होने जा रहा है। 26th एनुअल फेस्टिवल है जिसमें एग्जीबिशन, प्रमोशन, सेल्स आपके लिए। आप अभी भी स्टॉल बुक करा सकते हैं 647-273-2393 पर रब्ता कर लीजिए। 22, 23, 24, 25 और 26 मई को मेपल बैंकुट हॉल 1325 एग्लिंटन एवेन्यू ईस्ट मिसागा में। एज यूजुअल फ्री एंट्री है, फ्री पार्किंग है, बिजनेस एक्सपो भी होगा, वैरायटी ऑफ स्टॉल्स होंगे, शॉपिंग, मेहंदी, फूड, फैमिली एंटरटेनमेंट है। आप किसी किस्म की इन्फॉर्मेशन स्टॉल बुकिंग के लिए शैला जाफरी साहब से रब्ता करें 647-273-2393। हमारे साथ मौजूद हैं, खुश आमदीद कहें शैला साहब। अस्सलाम वालेकुम।
11: वालेकुम अस्सलाम अरशद, रेडियो पाकिस्तान टोरंटो के सुनने वालों को अहमद एंड शैला जाफरी द टीम ऑफ टू जस्ट फॉर यू का बहुत सारा सलाम और बहुत सारा प्यार, क्योंकि आपके मैसेजेस जो आप देते हैं रेडियो पाकिस्तान टोरंटो के थ्रू, उसको सुनकर जो लोग अटेंड करते हैं, मैं एक दफा फिर रिक्वेस्ट करूंगी कि वो आके हमें जरूर बताएं कि हम रेडियो पाकिस्तान टोरंटो से ये खबर सुन के यहाँ पहुंचे, हमें अच्छा लगेगा और हम ऑफकोर्स और ज्यादा प्यार और मोहब्बत बढ़ेगा हमारे आपके लिसनर्स और हमारे दरमियान। तो बिल्कुल आपने सही सारी इन्फॉर्मेशन दे दी माशाल्लाह अल्हम्दुलिल्लाह। तैयारियां जारी हैं और हर दिन कोई ना कोई अट्रैक्शन और कोई ना कोई एक्टिविटी रखी गई है ताकि हर रोज आने वालों को भी दिलचस्पी का, शॉपिंग के साथ साथ इंटरटेनमेंट भी हो। रोज आना ही होगा, पूरे 5 दिन कुछ ना कुछ इंटरटेनमेंट चलती रहेगी, सेलिब्रेशन रहेगी। वो जब हमारा इवेंट करीब आएगा तो हम आप सबको बताएंगे कि वो क्या, किस दिन क्या हो रहा है, ताकि आप रोज भी आ सकें और जो आपको ज्यादा पसंद है उस दिन जरूर आने की कोशिश करें। मेपल बैंकवेट हॉल मिसिसागा में 22 मई से शुरू होगा और रुकता नहीं है। इवेंट्स बाय टीम ऑफ टू चलता रहता है जब तक कि चांद रात नहीं आती। तो हम लोग इसको 26 तारीख तक जारी रखेंगे। बहुत अच्छे पैकेजेस बनाए गए हैं वेंडर्स के लिए, क्योंकि अब शादी ब्याह का भी सीजन है, पार्टीज का सीजन है, छुट्टियों का सीजन आ रहा है। तो तमाम तैयारी आपने मेपल बैंकवेट हॉल मिसिसागा में आके करनी है। हर तरह की चीजें वहां मिलेंगी और हमेशा की तरह मैं इसको रिपीट करती हूँ बार बार, ज्वेलरी का सबसे अच्छा, सबसे अपडेटेड और सबसे बड़ा फेस्टिवल मेपल बैंकवेट हॉल में ये एग्जीबिशन सजाया जाता है। फूड, हलाल फूड फेस्टिवल भी होगा वहां पर। इसके अलावा ऑफ कोर्स तमाम डिजाइनर्स कोशिश करते हैं कि शोकेस करें, तो सारे डिजाइन वहां शोकेस किए जाएंगे और बहुत कुछ बहुत से नए स्टाइल भी, नए डिजाइनर्स भी हमारे साथ शामिल हुए हैं। और इसके अलावा छोटे बिजनेसेस, होम बेस्ड बिजनेसेस या बुटीक जिनकी है, जिनके बड़े बिजनेसेस हैं, वो सब लोग हमारे साथ हिस्सा ले रहे हैं। तो मेरी रिक्वेस्ट है बिजनेस कम्युनिटी से कि जो भी आपका बिजनेस है आप जरूर वहां लाएं, प्रमोशन, एग्जीबिशन एंड सेल करें और इवेंट्स बाय टीम ऑफ टू पे जरूर जाके विजिट करें और आपको पता चलेगा कि आपको भी हम प्रमोट करते हैं और आपकी पोस्ट भी बनाएंगे, उसको भी प्रमोशन मिलेगी कि आपके बिजनेस को, कि आप हमारे साथ मौजूद हैं। और दूसरे आप हमारे वेंडर्स को देख सकते हैं हमारी वेबसाइट पे जाके, उनको टैग करें, उनको वहां से लिंक हमारे वेबसाइट पे सबके लिंक हैं। तो इंशाल्लाह ताला बहुत खूबसूरत ईद उल अज़हा वर्ल्ड लार्जेस्ट 5 डेज का फेस्टिवल आप लोगों के लिए सजाया जा रहा है, लिहाजा आपने अपने फ्रेंड्स और अपने फैमिली को भी रेकमेंड करना है यहाँ आने के लिए और यहाँ एग्जीबिशन एंड सेल करने के लिए। अरशद आपका शुक्रिया फिर से अदा करती हूँ मैं कि आप इसकी प्रमोशन में हमारे साथ बहुत हिस्सा लेते हैं। थैंक यू सो मच।
0: थैंक यू, बहुत शुक्रिया आपका। इंशाल्लाह अगले प्रोग्राम में आपसे फिर बात करते हैं। थैंक यू, बहुत शुक्रिया।
11: इंशाल्लाह
0: अल्लाह हाफिज। नंबर नोट करें 6472732393। 22, 23, 24, 25 और 26 मई को मैपल बैंकवेट हॉल मिसिसागा में ये प्रोग्राम होने जा रहा है।
12: आप सुन रहे हैं रेडियो पाकिस्तान टोरंटो FM 101.3 स्टूडियोज में रابطے کے نمبر 416-593-0003۔ ٹورانٹو اور اس کے گرد و نواح میں مغرب کی آزان کا وقت ہو گیا ہے۔ دوسرے

0: तलावट्टी को कॉल मिला।
1: तलावट 6472957861 रिकंस्ट्रक्शन प्रोजेक्ट्स रेजिडेंशियल एंड कमर्शियल प्रॉपर्टीज स्पेशल पैकेजेस फॉर फर्स्ट टाइम होम बायर्स अ मेंबर ऑफ डेडिकेटेड रियल एस्टेट प्रोफेशनल टीम तलावट 6472957861
0: तलावट
1: 6472957861
2: बहुत खुशबू आ रही है खाने में। ऐसा लग रहा है जैसे घर के पिसे हुए मसालों से बना हो। अरे खुशबू कैसी नहीं होगी, ये हांडी के मसालों का कमाल है जो चुन चुन के इकट्ठे किए गए हैं खास हमारे लिए ताकि ये लज्जत और स्वाद हमें मिल सके।
3: हांडी मसाले बिल्कुल घर जैसा स्वाद।
4: फॉर होलसेल इंक्वायरी कॉल 416-746-5550-746-5550।
5: अगर आप अपने फ्रेंड्स और फैमिली को कनाडा बुलाना चाहते हैं तो शहबाज अकबर उनकी इंतहाई प्रोफेशनल टीम आपको मुकम्मल कंसल्टेंसी फराहम करेंगे। अगर आप रिफ्यूजी क्लेम करना चाहते हैं या इमिग्रेशन रिफ्यूजी बोर्ड में किसी भी किस्म के अपील करना चाहते हैं, बिजनेस इमिग्रेशन अप्लाई करना हो, स्किल्ड वर्कर क्लास हो, कैनेडियन एक्सपीरियंस क्लास, स्टूडेंट वीजा या सुपर वीजा अप्लाई करना चाहते हो या फिर फैमिली स्पॉन्सरशिप, तो हमारी एक्सपर्ट टीम आपकी मुकम्मल रहनुमाई करेगी। दो लोकेशन से आपको सर्व करते हैं, ईस्ट में मार्कम एंड शेपर्ड, वेस्ट में हाईवे 10 और स्टील्स का इंटरसेक्शन। अभी रब्ता कीजिए 416-855-9464। शहबाज अकबर साहब के रब्ते के नंबर 416-855-9464। ग्रीन स्टार इमिग्रेशन। चाय खाना पाकिस्तानी चाइनीज कुजीन, जहां आपको मिलेगा असली पाकिस्तानी स्टाइल चाइनीज फूड। पीसी लाहौर के शेफ जिन्हें 14 साल से ज्यादा अरसे का तजर्बा है। रिचे प्लाजा में फूड लवर्स के लिए पाकिस्तानी चाइनीज खानों के लिए बेहतरीन इंतखाब। नो MSG, नो फ्रोजन मीट एंड नो पैकेट मसाला एट ऑल। हर चीज मिलेगी आपको फ्रेश और प्राइसेस इंतहाई रीजनेबल। चाय खाना पाकिस्तानी चाइनीज कुजीन 3920 इग्लिंटन एवेन्यू वेस्ट, यूनिट 30, रिजवे प्लाजा, मिसिसागा। फॉर बुकिंग इन्फॉर्मेशन कॉल 905-514-7877। वही जायका, वही लज्जत और वही मेहमानदारी। चाय खाना पाकिस्तानी चाइनीज कुजीन। कर्ज इंसान का ज़हनी सुकून छीन लेता है। अगर आप कर्ज के बोझ से परेशान हैं तो ऑल डेट सॉल्यूशन के एम सिद्दीक से राबिता कीजिए 416-671-0577। GTA भर में 4 लोकेशन से आपको सर्व करते हैं। मुकम्मल राजदारी और फीस आपके केस के सेटल होने के बाद लेते हैं। केस देखने के बाद मुकम्मल गारंटी के साथ आपको बताएंगे कि कितने फीसद तक कर्ज माफ हो सकता है और फिर सूद से पाक आसान अकसात में आप अदायगी कर सकेंगे। कलेक्शन कॉल आना हो जाएंगी बंद और आपकी परेशानियां हो जाएंगी खत्म। अभी एतमाद के साथ कॉल कीजिए 416-671-0577। The best gourmet pizza with best prices, Pizza Pop, 3075 Ridgeway Drive, Mississauga, or visit pizzapop.ca. Family ke saath dine in karein ya take out. Bachchon aur badon sabhi ki pehli choice Pizza Pop. Laziz aur mazedar tandoori chicken pizza, cheese steak pizza, chicken shawarma pizza. Exclusive family offer: large tandoori chicken pizza, large cheese pizza, 2 dipping sauce, 3 cans of pop for $24.99 only. For more information and take out order, call 905-828-0985. It's 905-828-0985. Pizza Pop, 3075 Ridgeway Drive, Mississauga. कनाडा में आए हर खानदान का ख्वाब होता है कि उनका एक अपना प्यारा सा घर हो या कारोबार हो, लेकिन मॉर्गेज के बढ़ते रेट्स और घरों की बढ़ती कीमतें अगर आपके ख्वाब को पूरा नहीं होने दे रही तो रॉयल फाइनेंशियल ग्रुप के शिराज हुसैन से राब्ता कीजिए। शिराज हुसैन और उनकी टीम 100 से ज्यादा लेंडर्स के साथ काम करते हैं। इनकी इंतहाई प्रोफेशनल टीम अपने सर्विसेज में एक्सपर्ट है। मॉर्गेज चाहे घर की हो या कमर्शियल, इंडस्ट्रियल, प्राइवेट, या आपको चाहिए इक्विटी लाइन लोन, पर्सनल लोन या 100% guaranteed approval. Call Shiraz Hussain 647-271-4147. लोग तो मॉर्गेज का वादा करते हैं, लेकिन हम आपसे किया हुआ वादा पूरा करते हैं. Call Shiraz Hussain 647-271-4147.
6: 647-271-4147 Shiraz Hussain साहब के रास्ते का नंबर है. Royal Financial Group. ईस्ट और वेस्ट दोनों लोकेशंस हैं इनकी, आप कहीं भी इनसे मिल सकते हैं और कहीं से मॉर्गेज नहीं हो रही है, एक बार आप इनसे ज़रूर रब्ता कीजिए. मुश्किल से मुश्किल मॉर्गेज भी आपको ऑन द फ़ोन ही बता देंगे कि क्या मुमकिन है क्या नहीं है. इसके अलावा रियल एस्टेट की सर्विसेज भी आपको प्रोवाइड करते हैं, रेजिडेंशियल कमर्शियल मॉर्गेजेस हों, लाइन ऑफ क्रेडिट लोन. 6472714147 इनके रब्ते के नंबर है. हमारे साथ मौजूद है, खुश आमदीद कहेंगे. शिराज भाई अस्सलाम वालेकुम.
7: वालेकुम अस्सलाम.
6: اچھا ابھی پچھلے دنوں ابھی ظاہر ہے لاسٹ ویک انٹرسٹ ریٹ جو ہے وہ ہولڈ کیا کم نہیں ہوا, بعض لوگ تو کہتے شاید کہیں بڑھا ہی نہ دیں, تو ایسی صورتحال میں مارٹگیج کی اب پھر کیا کس طرح سے دیکھ رہے ہیں, ایزی ہے یا ابھی مشکل ہے مارٹگیج؟
7: مارگیج تو ایک ٹائم پہ یہ 1.29 پہ بھی ہم نے مارگیجز کرائی ہیں اور ایک ٹائم ایسا آیا ہے کہ یہ 7 تک بھی جا چکا ہے جو بینک نے انکریز کر دیا تھا. مارگیجز تو ہوتی ہیں, ٹھیک ہے نا, وہ مین چیز یہ ہے کہ مارگیج کا تعلق انٹرسٹ ریٹ سے ان سے نہیں ہے, مارگیج کا تعلق ہے کہ آپ کی کریڈٹ صحیح ہے یا نہیں, آپ کی اپنی انفارمیشن, آپ کے اپنا جو بیک گراؤنڈ ہے وہ کلیئر ہے یا نہیں. مارگیج تو ہوتی ہے, انٹرسٹ ریٹ جس, کچھ لوگ ایسے بھی ہیں جو میرے کلائنٹس ہیں, میں نے کچھ لوگ دیکھے ہیں جو لوگ پراپرٹی اس لیے نہیں لیتے کہ وہ انٹرسٹ ریٹ زیادہ یا کم ہے, وہ لیتے ہیں انویسٹمنٹ کے لیے, وہ لیتے ہیں فیوچر کے لیے. آپ کچھ بھی کر لینا تو آپ اگر پراپرٹی لیتے ہیں آج 5 سال بعد نا, اس میں آپ کو پروفٹ ہوتی ہی ہوتی ہے کچھ بھی آپ کر لو, اور وہ فیوچر میں کہیں نہ کہیں وہ آپ کے کام آ ہی جاتی ہیں. میرے بہت ایسے کلائنٹ ہیں جنہوں نے پراپرٹیز لی ہیں اور برے ٹائم پہ وہ پراپرٹیز ہی ان کے کام
6: بچائے انہوں نے.
7: تو انٹرسٹ ریٹ سے اگر فرق پڑتا ہے نا, اگر $100 $200 $300 تو وہ بیسیکلی فیوچر میں سمجھے وہ $200-$300 آپ کو نا واپس ہی آنا ہے, وہ نقصان میں نہیں جائے گا.
6: بالکل ٹھیک ہے, مطلب سامعین کس صورتحال ہے تو آپ کال کر سکتے ہیں 647-271-4147. جی آپ کنٹینیو کیجیے, کچھ کہہ رہے تھے بات.
7: جی بہت ایسے لوگ ہیں جو آج بھی میرے کلائنٹ ہیں, لائک لوگ ہیں جو کال کرتے ہیں وہ یہی کہتے ہیں یار انٹرسٹ ریٹ بڑھ جائے گا ہم پراپرٹی لے لیں گے. 20-20 سال ہو گئے ان کو کینیڈا میں یہی سوچتے ہوئے کہ ریسیشن آنے والا ہے, ریسیشن آ گیا ہے, چلا گیا ہے, انٹرسٹ ریٹ کم. 1.9 تک میں نے مارگیج کرائی ہے, تب بھی انہوں نے یہی کہا کہ نہیں یہ اس سے زیادہ نیچے گرے گا, تو تب بھی کرنے لیا ہے. جب وہ اوپر چلا گیا تو پھر بھی, تو پراپرٹی جو ہے نا وہ انویسٹمنٹ ہے آپ کی, آپ اس کو لیں, برا ٹائم ہے اچھا ٹائم ہے, یہ وہ چیز ہے جو آپ کو فیوچر میں کام دے گی.
6: بالکل ٹھیک ہے, ڈیو ڈیلیجنس کریں, جو پسند آتی ہے تو بس لے لیں, کیونکہ مطلب رہیں وہیں جہاں آپ کا دل خوش ہو اسی میں انسان جو ہے رہے. اچھا نبی, اس حوالے سے فرسٹ ٹائم ہوم بائر کے لیے کافی گورنمنٹ نے سہولتیں دی ہیں, تو فرسٹ ٹائم میں ہمیشہ یہ سوال آپ سے کرتا ہوں کیونکہ لوگ ہم سے بہت سوال کرتے ہیں, کیا آپ فرسٹ ٹائم ہوم بائر 5% 10% پہ کوالیفائی کر لیتے ہیں؟
7: آرام سے 5% پہ ہم کوالیفائی کرا رہے ہیں, 10% پہ ہم کر رہے ہیں, اپنے ملٹیپل پراپرٹیز ہیں اس پہ ہم کرا رہے ہیں. مارگیج اگین میں وہی بات کرتا ہوں کہ مارگیج گھر جو ہے نا لینا چاہیے, وہ 5% آپ دے رہے ہو, 25,000 دے رہے ہو یا 30,000 دے کے آپ کو اگر گھر مل رہا ہے تو خود دیکھیں کہ اتنا تو رینٹ ہے جتنا آپ 2,000-2,500 رینٹ پے کر رہے ہو, مارگیج بنتی ہے آپ کی $1,700-$1,800. تو آپ جو اونلی رینٹ پے کر رہے ہو جو آپ کے فیوچر میں آپ کے کام نہیں آ رہا, لیکن مارگیج میں یہ ہے کہ آپ کا پرنسپل اکٹھا ہوتا جا رہا ہے, آپ کو 30-year amortization ملتی جا رہی ہے, بینک نے بہت, ابھی بھی انٹرسٹ ریٹ ناٹ بیڈ, 3.99 اتنا برا نہیں ہے جو کہ ایک ٹائم پہ یہ جا چکا تھا. اگر آپ کووڈ سے پہلے دیکھیں نا 2019 پہ, تو اس سے پہلے بھی یہ 3.6-3.7 پہ ہی چل رہا تھا, کوئی کم نہیں تھا. تو اس کے بعد یہ ڈراپ ہوا, پھر یہ اوپر آیا, پھر بہت اوپر چلا گیا, اب یہ پھر نارمل پہ آ چکا ہوا ہے. اگر ڈراپ ہوا بھی تو 0.25 ہوگا, اس سے زیادہ اب یہ اس سے نیچے لے کے نہیں جائیں گے, کیونکہ جیسے جیسے ہر چیز بڑھتی جا رہی ہے نا, پرائزز بڑھتی جا رہی ہیں گروسری کی, یہ وہ انٹرسٹ ریٹ بھی اتنا ہی رہے گا, یہ مینٹین رہے گا اب اتنے میں.
6: بالکل ٹھیک ہے, 647-271-4147 پہ آپ رابطہ کر لیجیے, کوئی بھی مارٹگیج کا مسئلہ ہو آپ ان سے رابطہ کر لیجیے. اچھا لونس کے حوالے سے اور لائن آف کریڈٹ کے حوالے سے بتائیے گا, کیونکہ بزنسز جو ہیں آپ کو بتایا تھوڑا سا سفر کر رہے ہیں, تو اس کس طرح سے ہیلپ ان کی ہو سکتی؟
7: جب بھی آپ نے بات کی نا کہ بزنسز سفر کر رہے ہیں, یہ بیسٹ ٹائم ہوتا ہے بزنس بائی کرنے کا.
6: اچھا ویری گڈ,
7: کیونکہ یہ وہ چیز ہے کہ جو جب چیز کی پرائز ڈراپ ہوتی ہے نا, پرائز کبھی بھی آپ بھی دیکھ لیں کہ ریسیشن آیا 2018 میں آیا, پھر 12 میں آیا, پھر 18 میں آیا, یہ ٹیمپریری آتا ہے, یہ ٹیمپریری 6 مہینے سال کے لیے 1.5 سال کے لیے تنگ کرتا ہے. لیکن جو پرائز ڈراپ ہوتی ہے نا, جیسے یہی گھر ابھی آپ دیکھ لیں کہ جو 1.5 میں بک رہے تھے آج وہ $1,000,000 کے ہوئے ہیں, اور یہ سدا بار ملین کے نہیں رہنے, یہ آنے والے ٹائم پہ یہ واپس جہاں پہ حالات اچھے ہونے شروع ہو جاتے ہیں نا, پھر ایک دم پرائزز اوپر چلے جاتی ہیں. ابھی آپ دیکھیں آپ کو فرینچائزز جو ہے نا, آپ کو 100,000 میں جو کہ ڈھائی تین لاکھ کی تھی, آج $1,00,000 میں مل رہی ہے. لیکن اگر آپ یہ سوچیں گے کہ یار یہ لاکھ سے بھی نیچے جائے گی, تو وہ نہیں جائے گی, کیونکہ اس کو بنانے میں اس سے زیادہ کاسٹ آنی ہے.
6: بالکل ٹھیک,
7: تو اگر پیسے ہیں, اپنا بزنس کرنا چاہ رہے ہیں, آپ انویسٹ کر رہے ہیں, آپ یہ ٹائم ہے, آپ کو بیک اپ ہے آپ کا, تو آپ اس کو 6 مہینے سال, ہم آپ کو بیک اپ بھی کرا کے دیتے ہیں ساتھ میں کہ یار آپ کو ये ना हो कि आप मॉर्गेज ना पे कर सको, रेंट ना दे सको, तो हम आपको बैकअप में भी हेल्प करते हैं। तो बिजनेसेस अपना करें। बहुत ऐसे लोग हैं जो कि सोच रहे हैं बस, और वो सोचते हैं और वो सोचते ही रह जाते हैं, तो उसको स्टेप उठाना पड़ता है। एक वो कंफर्ट जोन में आ चुके हैं ना कि यार चलो इधर से इतने पैसे आ रहे हैं, वेरी गुड। नहीं, वो डरते हैं कि यार मैं भी ये छोड़ूंगा तो नया काम करूंगा तो मैं भी मैं रोड पे आ जाऊंगा। कभी ऐसा नहीं होता। तो आप जरूर कॉल करें, फ्यूचर के लिए देखें कि आप क्या कर सकते हैं, हम आपके साथ मिलके आपको हेल्प करेंगे उसमें।
6: 6472714147 पे आप अभी रابطہ कर सकते हैं। कुछ और ऐड करना चाहेंगे शिराज साहब?
7: बिल्कुल, वही मॉर्गेजेस, लाइन ऑफ क्रेडिट, बिजनेस लोन, कमर्शियल लोन्स, फर्स्ट टाइम बायर है आप, सेकंड टाइम बायर है, ईस्ट हो या वेस्ट हो, आप जरूर हमें एक मरतबा कॉल करें।
6: नंबर टू कॉल 6472714147, 6472714147। थैंक यू वेरी मच शिराज भाई, बहुत शुक्रिया। अगले हफ्ते इंशाल्लाह आपसे बात करते हैं। थैंक यू, अस्सलाम वालेकुम। नंबर नोट कीजिए 6472714147, 6472714147, रेडियो पाकिस्तान टोरंटो, CMR 101.3 FM। ईरान और अमेरिका एक दूसरे के खिलाफ धमकियां भी दे रहे हैं, कुछ कहा जा रहा है कि कुछ मिसाइल वगैरह चले भी हैं। यूएई का कहना है कि ईरान ने उन पर फिर हमला किया है, 4 मिसाइल जो हैं वो फायर किए गए हैं, 3 जो हैं वो नाकारा कर दिए गए, 1 जो है वो समंदर में गिरा है, और ईरान इसको डिनाई कर रहा है। अमरीकी सदर कहते हैं कि ईरान ने प्रोजेक्ट फ्रीडम के तहत जहाज़ों पर हमले किए तो उसे दुनिया के नक्शे से मिटा देंगे। अमरीकी टीवी को इंटरव्यू दे रहे थे, उन्होंने कहा कि ईरान ने मुज़ाकरात में काफ़ी लचक का मुजाहरा किया है, खत्ते में अमरीका की फौजी तैयारी जारी है, हमारे पास आला मयार के हथियार, गोला बारूद और साजो सामान मौजूद है, हमारे दुनिया भर में अड्डे हैं, वो सब साजो सामान से, जदीद साजो सामान से लैस हैं। उन्होंने कहा कि इस तमाम सामान को इस्तेमाल कर सकते हैं, ज़रूरत पड़ी तो करेंगे भी। प्रोजेक्ट फ्रीडम के तनाजर में बाज़ गैर मुतलका ममालिक पर भी ईरान ने हमले किए हैं, इनमें एक जनूबी कोरिया का माल बर्दार जहाज़ भी शामिल है। शायद अब वक्त आ गया कि जनूबी कोरिया भी आकर इस मिशन में शामिल हो जाएं। हमने 7 छोटी ईरान की कश्तियों को तबाह किया है, उन्हें तेज़ रफ्तार कश्तियाँ कहते हैं, अब इनके पास यही कुछ बचा रह गया है। इस वक्त तक अपना हरम से गुजरने वाले किसी और जहाज़ को कोई नुकसान नहीं पहुँचा है। दूसरी तरफ एक और ख़बर जो है वो भी आ रही है, और अमरीकी मीडिया के सर्वे में कहा गया कि ट्रंप ज़हनी जिस्मानी तौर पर मौसर खिदमत अंजाम देने के अहल नहीं हैं, और बड़ी तादाद में शहरियों का कहना है कि अमरीकी सदर ज़हनी जिस्मानी तौर पर मौसर खिदमत अंजाम देने के अहल नहीं हैं। अमरीकी मीडिया ने रिपोर्ट किया है कि हालिया सर्वे में ज़्यादातर अमरीकियों का ख्याल है कि अमरीकी सदर जो हैं अब ज़हनी और जिस्मानी तौर पर मौसर तरीके से बतौर कमांडर इन चीफ खिदमत अंजाम देने के अहल नहीं हैं। वाशिंगटन पोस्ट, ABC न्यूज़ और एप्सॉस के सर्वे के मुताबिक 59% लोगों की राय में मौजूदा सदर की ज़हनी सलाहियत मुल्क की क़यादत के काबिल नहीं है। 40% की राय में डोनाल्ड ट्रंप मुल्क की क़यादत के लिए मुकम्मल तौर पर अहल हैं, 1% ने इसका जवाब नहीं दिया। 416-593-0003 रेडियो पाकिस्तान टोरंटो, CMR 101.3 FM में आपको होस्ट दोस्त अर्शद भट्टी हूँ।

0: राजधानी स्वीट्स एंड रेस्टोरेंट के प्योर वेजिटेरियन लजीज खाने जिसके स्वाद के सभी हैं दीवाने। फैमिली और फ्रेंड्स के साथ आकर खाइए या फिर केटरिंग करवाइए, मिठाइयाँ ऐसी की मजा आ जाए।
1: ये है राजधानी राजधानी राजधानी।
0: मल्टीपल लोकेशंस इन GTA। फॉर मोर इन्फॉर्मेशन विजिट rajdhanisweets.ca।
2: अपने खुशी के लम्हात को यादगार बनाएं। आईकॉन इवेंट स्पेस में शादी, मेहंदी, रिसेप्शन, बर्थडे पार्टीज, कारपेट इवेंट्स, गजल और कवाली नाइट्स या किसी भी तकरीब के लिए तीन खूबसूरत और शानदार हॉल्स हैं, जहां 1200 तक गेस्ट्स की भरपूर मेहमान नवाजी कर सकते हैं। तमाम हलाल डिशेस पाकिस्तानी शेफ की निगरानी में रिवायती जायकों के साथ तैयार की जाती हैं। इन हाउस स्टेजिंग, ऑडियो विजुअल सिस्टम, 10 प्रोजेक्टर स्क्रीन्स, मुकम्मल टेक्निकल सपोर्ट के साथ। बहुत ही कन्वीनियंट लोकेशन 6887 डिक्सी रोड में सिसागा, एम्पल पार्किंग और क्लोज टू हाईवेज। फॉर मोर इन्फॉर्मेशन एंड बुकिंग कॉल मिस्टर आलम 4374252500 और ब्रॉम्पटन में क्वींस मैनर इवेंट सेंटर 2 ऑक्शन लेन ब्रॉम्पटन। फॉर मोर इन्फॉर्मेशन कॉल 416-814-3600 क्वींस मैनर इवेंट सेंटर।
3: सिर्फ मॉर्गेजेस, दैट्स राजीव तलवार द मॉर्गेज सुपरस्टार। मॉर्गेज रेजिडेंशियल लो या कमर्शियल, फॉर कस्टमाइज्ड मॉर्गेज सॉल्यूशंस चूज राजीव तलवार। मुश्किल से मुश्किल मॉर्गेज हो, लास्ट मिनट डील हो या फिर क्रेडिट इश्यूज हो, राजीव तलवार का वसी इल्म और तजुर्बा आपका काम आसान कर देगा। तो याद रखिए, मॉर्गेज उनसे मत लीजिए जो मॉर्गेज भी करते हैं, बल्कि मॉर्गेज सिर्फ उनसे लीजिए जो मॉर्गेज ही करते हैं। कॉल राजीव तलवार ऑफ लीडिंग एज मॉर्गेज एक्सपर्ट 9058191001 9058191001 license number 12374।
2: अगर आपकी कॉरपोरेशन पर कर्जे हैं जिसकी वजह से आप पर्सनली लायबल हो सकते हैं, तो ऐसी सिचुएशन में आप कॉरपोरेट बैंकरप्सी का सोच सकते हैं। इसके लिए अहमद मलिक ऑफ अहमद मलिक कर्जा माफ से राब्ता कर सकते हैं। साथ साथ अगर अभी तक आपने सीबा लोन पे ऑफ नहीं किया तो याद रखें, दिसंबर से पहले आपको ये लोन पे ऑफ करना होगा। डेडलाइन इज कमिंग सून। अहमद मलिक इस सिलसिले में आपकी मदद कर सकते हैं। मजीद मालूमात के लिए अभी कॉल कर लीजिए 9057831922। इट्स 9057831922।
4: जी हाँ, 9057831922 अहमद मलिक साहब के रबते का नंबर है। अहमद मलिक कर्जा माफ 20 साल से ज्यादा अरसे से कम्युनिटी को सर्व कर रहे हैं, हजारों की तादाद में लोग जो हैं उनको उनका कर्ज माफ करवा चुके हैं, उनकी जिंदगी आसान करा चुके हैं। आप भी किसी वजह से, अपनी गलती से, किसी गलती से अगर कर्ज के बोझ तले आ गए हैं, आप एक बार रबता जरूर करें 9057831922। हमारे साथ मौजूद हैं खुश आमदीद के मलिक साहब। अस्सलाम वालेकुम।
5: बहुत बहुत शुक्रिया अर्शद भाई, आपको और रेडियो पाकिस्तान सुन रहे तमाम लिसनर्स को जी मेरी तरफ से अस्सलाम वालेकुम को बोलो।
4: बहुत शुक्रिया आपका। जो सिचुएशन है, आपने पिछली दफा जो मॉर्गेज डेलिक्वेंसी के हवाले से भी बात की थी, आज रेस्टोरेंट 36% जो हैं वो इस वक्त बता रहे हैं कि ब्रेक इवन या नुकसान में जा रहे हैं। ओवरऑल सिचुएशन मईशत की जिस तरह से है, सीबा लोन लोगों ने कईयों ने पे नहीं किया और बहुत से मसाइल हैं, ओवरऑल किस तरह से आप देख रहे हैं इन चीज़ों को और आप किस तरह से मदद कर सकते हैं लोगों की?
5: अच्छा, गुज़िश्ता जब से जिस दिन से कोविड आया है उस दिन से जो फाइनेंशियल पोजीशन है, फाइनेंशियल जियोग्राफी है, वो चेंज हो गई है तकरीबन हर इंसान की। पिछले 6-7 साल में वही लोग हैं जिन्होंने प्रॉपर्टीज में इन्वेस्ट करके लाखों डॉलर कमाए और फिर वही लोग हैं जो दोबारा उन्हीं प्रॉपर्टीज को लेके स्टक हो गए, मजीद आगे प्रॉपर्टीज लेके स्टक हो गए।
4: बिल्कुल।
5: तो ओवरऑल सिचुएशन जो है वो काफी ज्यादा टाइट चल रही है, काफी सिचुएशन जो है कैश फ्लो का जो है वो हर बंदे को प्रॉब्लम का सामना करना पड़ रहा है कि कैश फ्लो बहुत ज्यादा मुतासर हो गया है। आपने पैसे देने तो हैं, लेकिन जहां से आपने पैसे देने हैं वहां से आपको पैसे मिल नहीं रहे, तो सिचुएशन ऐसी चल रही है इस टाइम। बहरहाल हमारे तमाम वो लिसनर जो कर्जे के बोझ में आए हुए हैं, तो ये बात याद रखें कि यहाँ पर कंज्यूमर सिस्टम चलता है और ये सिचुएशन यहाँ पर चलती रहती है। तो इसलिए अगर आप किसी वजह से भी कर्जे के बोझ में आ गए हैं, आपने क्रेडिट कार्ड यूज कर दिए हैं, आपने कोई लोन लिया था जिसकी अब आपसे पेमेंट नहीं की पा जा रही, या आपको रेवेन्यू कैनेडा ने किसी तरह की आपसे पैसे की डिमांड कर ली है जो आप नहीं पे कर सकते, तो फिर इसका लोन को इस्तेमाल करने में कोई मजायका नहीं है। जो कानून हम प्रैक्टिस कर रहे हैं, जिस कानून को हम प्रैक्टिस करने की आपको एडवाइस कर रहे हैं, जिसके तहत आप कर्जे से निजात हासिल कर सकते हैं, फिर इस कानून को अर्शद भाई यूज करने में कोई मजायका नहीं है। तो हमारा ऐसा कोई लिसनर है जो अगर कर्जों के बोझ में आया हुआ है, तो हम आपके कर्जों को 75% तक माफ कराने में आपकी हेल्प कर सकते हैं। बाकी के रहते कर्जे पर एक छोटी सी इंस्टॉलमेंट लगवा के आपको एक नई जिंदगी शुरू करने में आपकी मदद की जा सकती है। तो हमारा कोई लिस्टनर है, अगर आप कर्जे के बोझ में आए हुए हैं तो 9057831922 पर आप मेरे साथ कॉन्टेक्ट कर सकते हैं और इन कर्जों से निजात हासिल कर सकते हैं।
4: थैंक यू वेरी मच अहमद साहब, बहुत शुक्रिया मलिक साहब, और फिर नेक्स्ट प्रोग्राम में आपसे फिर बात करते हैं। थैंक यू वेरी मच,
5: बहुत शुक्रिया, बहुत शुक्रिया।
4: नंबर नोट कीजिए आप अहमद मलिक साहब का, और अभी कॉल कर लें। खुदा खास साहब कर्ज के बोझ तले आ गए हूँ, 905-783-1922 905-783-1922 इनाम घर ईद शॉपिंग फेस्टिवल 23, 24, 25 और 26 मई को कैपिटल बैंकुएट हॉल में होने जा रहा है। फ्री एंट्री एंड फ्री पार्किंग, बेशुमार इनामात हैं, और एवरी डे सोने के गिफ्ट दिए जाएंगे। एवरी डे इनाम घर इनका होता है, उसमें मुख्तलिफ इनामात दिए जाएंगे। फैशन शो होगा, मदर्स डे के हवाले से प्रोग्राम है, सिंगिंग कॉम्पटिशन हैं, कपल्स प्रोग्राम, बेशुमार इंटरटेनमेंट है, बच्चों बड़ों सभी के लिए बेशुमार तहफ भी होंगे। स्टॉल बुकिंग अभी स्टॉल्स अवेलेबल हैं, आप कॉल कर सकते हैं। इन्होंने स्पेशल स्पेशल जो है वो डील स्टॉल्स पर लगाई हुई है, 416-710-6777 पे शम्स रहमान साहब से रब्ता कर सकते हैं। अगर आपने पाकिस्तानी स्टाइल चाइनीज़ खाने खाने हैं तो चाय खाना पाकिस्तानी चाइनीज़ कुजीन पे चले जाइए। रिजवे में चाइनीज़ खानों के वाले से ये एक ज़बरदस्त किस्म की एडिशन है। इनका यूनिट 30 है, 3920 एग्लिंटन एवेन्यू वेस्ट, यूनिट 30 रिजवे प्लाजा में है। पाकिस्तान पीसी की जो शेफ़ हैं, जिनका 14 साल से ज़्यादा तजर्बा है, स्पेशली वो यहाँ पर आए हैं। 100% हलाल फूड, फ्रेश ऑथेंटिक फूड है, नो MSG, नो फ्रोजन मीट, नो पैकेट मसाले। एक बार आप जाइएगा और चाइनीज़ पाकिस्तानी स्टाइल चाइनीज़ खाने खाने हैं तो आप चाय खाना पाकिस्तानी चाइनीज़ कुजीन तशरीफ़ ले जाइए। 905-514-7877 पर रब्ता कर लीजिए। 24 घंटे पाकिस्तान .fm पर सुन सकते हैं, हमारा टेलीविजन चैनल है टोरंटो 360 TV। रियल स्टेट के बारे से कोई सर्विस चाहिए टीम भट्टी से रब्ते कीजिए, कॉल तलाब भट्टी 647-295-7861 लिए चलेंगे। आपके न्यूज़ की तरफ जो पेश करें जनाब ज़ुमेरुद्दीन साहब।
6: You're listening to CMR FM 101.3।
7: न्यूज के लिए हमें तावन दिया है अंजुम कुरैशी साहबा ने।
8: खुदा न करे अगर आपका कार एक्सीडेंट हो गया और आप कानूनी मदद लेना चाहते हैं तो ना सिर्फ हम आपके हक का जायज ज्यादा से ज्यादा पैसा लेकर दिलवाते हैं बल्कि अपनी फीस भी आपका क्लेम दिलवाने के बाद ही लेते हैं। और मैं आपकी अपनी अंजुम कुरैशी आपकी अपनी जबान बोलती हूँ, और हमारे पर्सनल इंजरी लॉयर्स की टीम आपके क्लेम को प्रोफेशनली हैंडल करते हैं। और अगर अपने क्लेम के सिलसिले में आप हमारे लॉयर के साथ मीटिंग करना चाहते हैं तो हमारी कंसल्टेंसी बिल्कुल फ्री है। आज ही मुझे कॉल करें, आपके कार एक्सीडेंट केस में आपका इन्फॉर्मेशन लेना आपका हक है। 416-570-0157।
7: न्यूज के लिए ताउन देते हैं आइकॉन इवेंट स्पेस, 6887 डिक्सी रोड मिसागा, डिक्सी डेरी के इंटरसेक्शन, 3 खूबसूरत हाल, 1200 तक अफराद की गुंजाइश, एम्पल पार्किंग। अपने खुशी के लम्हात को यादगार बनाइए आइकॉन इवेंट स्पेस के साथ। मजीद मालूमात के लिए कॉल कीजिए 437-425-2500, इट्स 437-425-2500, आइकॉन इवेंट स्पेस। न्यूज के लिए हमें दावत दिया है टीम भट्टी रियल स्टेट, फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 6472957861 6472957861।
9: बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम, ये रेडियो पाकिस्तान टोरंटो है। अब आप जुबैरुद्दीन से खबरें सुनिए। अमरीकी और ईरानी फौज के एक दूसरे पर हमलों के बाद आबनाए हुरमुज में जंगबंदी की सूरत हाल नाजुक हो गई है। ईरानी हुकाम का कहना है कि अमरीकी जंगी जहाजों ने मुबैना तौर पर अपने रडार सिम्स बंद करके खुफिया अंदाज में आबनाए हुरमुज के करीब आने की कोशिश की, जो खत्ते की सिक्योरिटी के लिए खतरनाक इकदाम समझा गया। ईरानी बहरिया ने सख्त पैगाम देते हुए अमरीकी जहाजों के करीब क्रूज मिसाइल, रॉकेट और जंगी ड्रोन्स के जरिए वार्निंग शॉट्स फायर किए ताकि उन्हें इलाके से दूर रहने पर मजबूर किया जा सके। उधर जनूबी कोरिया का कहना है कि आबनाए हुरमुज में लंगर अंदाज एक जनूबी कोरियाई माल बर्दार जहाज पर भी हमला किया गया है। इससे पहले मुत्तहिदा अरब अमारात की जानिब से कहा गया था कि उसकी सरकारी तेल कंपनी से वाबस्ता एक टैंकर को आज आबनाए हुरमुज में निशाना बनाया गया था। بحری جہاز پر ایرانی ڈرون حملوں کے بعد ایران کی جانب سے متعدد میزائل متحدہ عرب امارات کی طرف فائر کیے گئے۔ متحدہ عرب امارات کی ریاست فجیرہ میں ڈرون حملے کے بعد 3 افراد زخمی ہو گئے، جبکہ فجیرہ آئل انڈسٹری زون میں آگ لگ گئی ہے۔ متحدہ عرب امارات کا کہنا ہے کہ اس کا فضائی دفاعی نظام میزائل حملے کا جواب دے رہا ہے۔ اس کے فضائی دفاعی نظام نے ایران سے داغے گئے 3 میزائل فضا میں ہی مار گرائے ہیں، جبکہ 4th میزائل سمندر میں گرا ہے۔ متحدہ عرب امارات نے ایران کے حملوں کی شدید مذمت کرتے ہوئے کہا ہے کہ وہ اشتعال انگیزی کا بھرپور جواب دینے کا پورا حق رکھتے ہیں۔ ادھر صدر ڈونلڈ ٹرمپ نے کہا کہ امریکہ نے ایران کی 7 کشتیوں کو تباہ کر دیا۔ انہوں نے دھمکی دیتے ہوئے کہا ہے کہ اگر ایران نے امریکی بحری جہازوں یا پروجیکٹ فریڈم کے آپریشنز میں مداخلت کی تو اسے دنیا کے نقشے سے مٹا دیں گے۔ ساتھ ہی ان کا کہنا تھا کہ ایران کے ساتھ جاری سفارتی مذاکرات میں پیش رفت ہو رہی ہے اور ایرانی قیادت کا رویہ پہلے کے مقابلے میں زیادہ لچکدار ہو گیا ہے۔ یاد رہے کہ پروجیکٹ فریڈم دراصل امریکی صدر ڈونلڈ ٹرمپ کا اعلان کردہ ایک نیا بحری آپریشن ہے، جس کے تحت امریکہ ان بحری جہازوں کو بحفاظت نکالنے کی کوشش کر رہا ہے جو ایران کی جانب سے عملی طور پر قائم کردہ ناکابندی کے باعث آبنائے ہرمز میں پھنسے ہوئے ہیں۔ سینٹکوم کا کہنا تھا کہ ابتدائی مرحلے میں 2 امریکی پرچم بردار تجارتی جہازوں کو بحفاظت اس راستے سے گزار دیا گیا ہے۔ دوسری جانب ایران کی پاسداران انقلاب نے امریکہ کے اس دعوے کو مسترد کر دیا کہ 2 امریکی پرچم بردار تجارتی جہاز آبنائے ہرمز سے گزرے ہیں۔ ایک بیان میں کہا گیا ہے کہ گزشتہ چند گھنٹوں کے دوران کوئی بھی تجارتی جہاز یا آئل ٹینکر آبنائے ہرمز سے نہیں گزرا اور امریکی دعوے بے بنیاد اور مکمل جھوٹ ہیں۔ دوسری جانب عمان کا کہنا ہے کہ ولایت بخا کے ایک قصبے میں واقع رہائشی عمارت کے حملے کے نتیجے میں 2 غیر ملکی زخمی ہو گئے۔ جس رہائشی عمارت کو نشانہ بنایا گیا وہاں ایک کمپنی کے ملازمین رہائش پذیر تھے۔ ادھر متحدہ عرب امارات میں حملے کی اطلاعات کے بعد عالمی منڈیوں میں تیل کی قیمت میں بھی اضافہ دیکھنے میں آیا ہے اور خام تیل کی قیمت $115 فی بیرل تک پہنچ گئی ہے۔ واضح رہے کہ ابوظبی کے آئل فیلڈ سے ایک پائپ لائن فجیرہ تک جاتی ہے، جس سے آبنائے ہرمز کے مؤثر طریقے سے بند ہونے کے باوجود محدود مقدار میں خام تیل کو ٹینکروں پر لوڈ کیا جا سکتا ہے اور عالمی منڈیوں میں بھیجا جا سکتا ہے۔ ادھر امریکہ کے قبضے میں لیے گئے ایرانی جہاز توسکا کا عملہ پاکستان کے راستے اپنے وطن واپس پہنچ گیا۔ واضح رہے کہ امریکہ کی جانب سے تحویل میں لیے جانے والے ایرانی بحری جہاز کا 22 رکنی عملہ گزشتہ رات بحفاظت پاکستان پہنچ گیا تھا۔ ادھر امریکی صدر ڈونلڈ ٹرمپ کے خصوصی ایلچی برائے مشرق وسطی اسٹیف وٹکوف نے کہا ہے کہ ایران کے ساتھ رابطے میں ہیں۔ بھارت کی 5 ریاستوں میں ہونے والے انتخابات کے نتائج کے مطابق ویسٹ بنگال میں بھارتیہ جنتا پارٹی نے 207 نشستیں جیت لی ہیں، جبکہ ترمنول کانگریس صرف 81 سیٹیں جیت سکی۔ ممتا بینرجی اپنی سیٹ بھی نہیں جیت سکی۔ آسام میں بی جے پی حکومت کی واپسی ہوئی ہے، جہاں اسے 82 سیٹیں ملی ہیں۔ تامل ناڈو میں ٹی وی کے نامی پارٹی نے سب سے زیادہ 107 نشستیں جیتیں، جبکہ کیرالا میں 63 سیٹیں جیت کر کانگریس سب سے بڑی پارٹی بن کر ابھری ہے۔ اسلام آباد ہائی کورٹ نے 190 ملین پاؤنڈ کیس میں عمران خان اور ان کی اہلیہ بشرا بی بی کی اپیلیں 7 مئی کو سماعت کے لیے مقرر کی ہیں۔ بانی پی ٹی آئی عمران خان کی بہن علیمہ خان نے تمام پارٹی عہدیداروں اور رہنماؤں کو منگل کے روز اڈیالہ جیل پہنچنے کی ہدایت کی ہے۔ ایک بیان میں انہوں نے کہا ہے کہ حکومت پر دباؤ بڑھانے کے لیے ایم این ایز، ایم پی ایز اور سینیٹرز کل اڈیالہ جیل پہنچے۔ ادھر جنوبی وزیرستان کے علاقے اعظم ورسک میں فوج کی پوسٹ پر ایک ناکام خودکش حملے کے بعد 7 افراد زخمی ہو گئے۔ خبروں کے مطابق حکومت پی آئی اے کی ملکیت 25 مئی کو عارف حبیب کنسورشیم کو منتقل کر دے گی۔ واضح رہے کہ عارف حبیب کنسورشیم نے پی آئی اے کے باقی ماندہ 25% حصے بھی خرید لیے ہیں۔ کراچی کے مختلف علاقوں میں آج گرمی کی شدت سے 8 افراد انتقال کر گئے۔ کراچی میں آج رواں سال کا گرم ترین دن ریکارڈ کیا گیا، جو 44.1 سینٹی گریڈ رہا۔ پاکستان سپر لیگ 11 کے فائنل میں پشاور زلمی نے حیدرآباد کنگز مین کو 5 وکٹوں سے ہرا کر دوسری مرتبہ چیمپئن بننے کا اعزاز حاصل کر لیا۔ اور آخر میں یہ خبر کہ کل جی ٹی اے میں گیس کی قیمت میں کسی تبدیلی کا امکان نہیں ہے۔ اس کے ساتھ ہی اب تک کی خبریں ختم ہوں، میں اجازت دیجیے، اللہ حافظ۔
10: ٹو ٹورانٹو 360 ٹی وی آپ کا اپنا 24/7 چینل، تمام آئی پی ٹی وی باکسز، جادو گول، شاوا اور زوم باکس پر پاکستانی یا اردو سیکشن میں دیکھیے۔ ٹورانٹو بیسڈ پاکستانی چینلز میں سب سے زیادہ دیکھا جانے والا چینل، صبح اذان فجر کے بعد ایک پارے کی تلاوت اردو ترجمے کے ساتھ، اسلامک سیگمنٹ، کرنٹ افیئرز کے پروگرام، سوشل ایشوز، ایجوکیشن اور انٹرٹینمنٹ کے ساتھ ساتھ کامیڈی پروگرام بھی، ہر رات 8 اور 10 بجے ٹورانٹو 360 اسپیشل پریزنٹیشن، پاکستانی فیچر فلم رات 11 اور دن 1 بجے، شہر میں ہونے والی تقریبات کی کوریج اور بہت کچھ۔ ٹورانٹو 360 ٹی وی، پاکستان کی پہچان، آپ کا اپنا 24/7 چینل ٹورانٹو 360 ٹی وی، آپ کی آواز آپ کے انداز میں۔
4: ٹورانٹو 360 ٹیلی ویژن چینل باپ ایپل ٹی وی، امیزون فائر ٹی وی، روکو ٹی وی کے ساتھ ساتھ اوپر ایپ کے تھرو روزہ پہ بھی نشان دیکھ سکتے ہیں۔ مشرق افریقہ کی صورتحال بہتر نہیں ہو رہی ہے۔ سعودی عرب نے آبنائے ہرمز میں بحری آمد و رفت کی بحالی کا مطالبہ کیا ہے، ساتھ ہی انہوں نے پاکستان کی ثالثی کی کوششوں کی حمایت کا بھی اعلان کیا ہے، اور انہوں نے کشیدگی جو ہے عسکری کشیدگی اس پر تشویش کا اظہار کیا، افریقین سے کشیدگی کم کرنے، مزید تصادم سے گریز اور تحمل اختیار کرنے کی اپیل کی ہے۔ سعودی وزارت کی جانب سے سوشل میڈیا سائٹ ایکس پر جاری کردہ بیان میں کہا گیا کہ سعودی عرب پاکستانی ثالثی اور سفارتی کوششوں کی مکمل حمایت کرتا ہے۔ ادھر امریکی پرچم بردار جہاز تھا، تجارتی جہاز، امریکی فوجی حفاظت میں آبنائے ہرمز سے وہ گزرا ہے، شپنگ کمپنی کا یہ کہنا ہے، اور انہوں نے کہا کہ کامیابی کے ساتھ یہ وہاں سے گزر گیا ہے، کسی بھی ناخوشگوار واقعے کے بغیر یہ سفر مکمل ہوا ہے، اور جہاز کے عملے کے تمام اراکین جو ہیں محفوظ اور خیریت سے ہیں۔ ادھر یو اے ای نے کہا ہے کہ فضائی دفاعی نظام نے پیر کو ایران کے 15، میں نے 3 کہا تھا، ان کا 15 میزائل اور 4 ڈرون روکے ہیں، تفصیل انہوں نے جاری کی ہے، 12 بلسٹک میزائل، 3 کروز میزائل اور 4 ڈرونز کو ناکارہ بنایا ہے، 3 افراد کو کہتے ہیں درمیانی نوعیت کی چوٹیں بھی آئی ہیں۔ یو اے کی مختلف علاقوں میں حملوں کی متعدد آج اطلاعات موصول ہوئی تھیں، جن میں الفجیرہ میں ڈرون حملے کی رپورٹ بھی شامل ہے، جہاں بتایا جاتا ہے کہ 3 انڈین شہری جو ہے وہ اس میں زخمی ہوئے ہیں۔ وزارت دفاع کے مطابق تنازع کے آغاز سے لے کے اب تک ملک میں زخمی ہونے والوں کی مجموعی تعداد 227 ہو گئی ہے، جبکہ 3 افراد جو ہیں وہ ہلاک بھی ہوئے ہیں۔ دوسری جانب ایران کے سرکاری ٹی وی نے ایک نامعلوم سینئر فوجی اہلکار کے بارے سے بتایا ہے کہ ایران کا یو اے ای کو نشانہ بنانے کا کوئی ارادہ نہیں تھا، تاہم ایرانی حکام کی جانب سے اس بیان پر مزید کوئی رد عمل جو ہے وہ نہیں دیا گیا ہے۔ اب جو سچویشن ہے یہ اور خراب ہو سکتی ہے، اگر اس طرح سے حملے ہوئے اور امریکہ اور ایران نے بھی ایک دوسرے پہ دوبارہ حملے شروع کر دیے، جنگ بندی بھی جو ہے اب وہ بھی ختم ہو جائے گی، اور اس کے بعد صورتحال جو ہے وہ خرابی کی طرف چلی جائے گی۔ بعض اوقات لگتا ہے کہ بیان بازی تک ہی محدود ہیں چیزیں، لیکن یہ جو میزائل فائر ہوئے جس پہ ایران کہتا ہے کہ نہیں کیے اور یو اے جو ہے اس کی تعداد تک بتا رہا ہے، تو یہ یقیناً جو ہے تشویش کی بات ہے۔ 416-593-0003 ریڈیو پاکستان ٹورانٹو، سی ایم آر 101.3 FM۔

0: free parking. Enjoy the shopping pleasure. Clothing, jewelry, mehndi, churiyan, food, entertainment, and much more. Call Shaheen Khan or Matanat Khan at 416-825-9275.
1: Bride of Mississauga Barbecue Tonight Restaurant, 35 Dundas Street West, Highway 10 और Dundas के intersection Mississauga में. Barbecue का असली मजा Barbecue Tonight पर. चरगा, लाहौरी fish, चपली कबाब, कड़ाही गोश, chicken tikka masala, chicken biryani, सीख कबाब, रश्मी कबाब, chicken boti, chicken tikka, बिहारी कबाब, lamb chops, अफगानी tikka, नेहारी और बहुत कुछ. खूबसूरत कुशादा पैटियो Barbecue Tonight Restaurant, 905-268-0088. It's 905-268-0088. टन और डंडास के इंटरसेक्शन में सिसागर. आज की रियल स्टेट मार्केट में रियल स्टेट प्रोफेशनल ही आपकी मदद कर सकते हैं. वसीउद्दीन पिछले 14 सालों से सैकड़ों मुतमईन क्लाइंट्स को घरों की ट्रांजैक्शन और इन्वेस्टमेंट में हेल्प कर चुके हैं. इस बदलती रियल स्टेट मार्केट में आप अगर दुरुस्त और प्रॉफिटेबल इन्वेस्टमेंट या रेजिडेंशियल बाइंग सेलिंग करना चाहते हैं तो तजर्बाकार रियल्टर वसीउद्दीन से राब्ता करें. 416-566-3642. घर तो सभी ले देंगे, अच्छा घर लेने के लिए कॉल रियल्टर वसीउद्दीन. 416-566-3642.
2: सिर्फ मॉर्गेजेस. दैट्स राजीव तलवार, द मॉर्गेज सुपरस्टार. मॉर्गेज रेजिडेंशियल लो या कमर्शियल, फॉर कस्टमाइज्ड मॉर्गेज सॉल्यूशंस चूज राजीव तलवार. मुश्किल से मुश्किल मॉर्गेज हो, लास्ट मिनट डील हो या फिर क्रेडिट इश्यूज हो, राजीव तलवार का वसी इल्म और तजुर्बा आपका काम आसान कर देगा. तो याद रखिए, मॉर्गेज उनसे मत लीजिए जो मॉर्गेज भी करते हैं, बल्कि मॉर्गेज सिर्फ उनसे लीजिए जो मॉर्गेज ही करते हैं. कॉल राजीव तलवार ऑफ लीडिंग एज मॉर्गेज एक्सपर्ट्स, 905-819-1001. 905-819-1001. License number 12374.
3: The views expressed here during discussions, debates, and other programs are strictly that of the participants and not of the management of Radio Pakistan Toronto and CMR. Similarly, Radio Pakistan Toronto is not liable for any false, misleading messages from our advertisers. An advertiser is solely responsible for claims and litigation that may arise from airing of such ads.
1: प्रोग्राम का यह हिस्सा टीम भट्टी के ताबुन से पेश किया जा रहा है. फॉर ऑल योर रियल एस्टेट नीड्स कॉल तलहा भट्टी, 647-295-7861. 647-295-7861.
4: Radio Pakistan Toronto, CMR 101.3 FM. Students mein aapte ke number 416-593-0003. पाकिस्तान से सीनियर जर्नलिस्ट बिलाल जमान साहब इस वक्त हमारे साथ मौजूद हुआ करते हैं. आपके लाइव कॉल्स भी लेते हैं, चंद अहम मौजूदात पे गुफ्तगू करते हैं. कल एक साहब से मुलाकात थी, उन्होंने कहा कि आप प्रोग्राम के आगाज़ में जो टॉपिक्स जिन पे आप डिस्कस करते हैं थोड़ा सा वो बता दिया करें एडवांस में, ताकि लोगों को उस हवाले से कोई आइडिया हो जाए. तो मुझे मुनासिब लगा उनका मशवरा, तो मैंने कहा चलें देख लेते हैं ये भी करके. पहले बिलास साहब को खुश आमदीद कह लेंगे. बिलास साहब, अस्सलाम वालेकुम.
5: जी, वाले क्या चल रहे?
4: बिल्कुल ठीक, थैंक यू वेरी मच, बहुत शुक्रिया. आज सामिन कराम जिन मौजूदात पे कोशिश करेंगे गुफ्तगू हो जाए. लीमा खान साहब ने तमाम पार्टी उद्दारों को कहा कि कल वडियाला जेब पहुंचे. अब MNAs हैं, MPAs हैं, सेंटर्स हैं, उद्दार हैं, बड़ा इम्तिहान है. कल पहुंचेंगे नहीं, मतलब खुशी होगी, सुबकी होगी, ये तो कल ही पता चलेगा. एक खातून गायनेकोलॉजिस्ट की जानिब से जस्टिस ऑफ पीस के फैसले के खिलाफ दरख्वास्त पर फैसला जारी किया गया है. इसके अलावा 2000 रुपये का पेट्रोल सब्सिडी जो है अवाम को दी जाए ऐलान किया था. पता ही नहीं है लोगों को, परेशान हैं अवाम, इस हवाले से बात करेंगे. आजकल सोशल मीडिया पर एक बड़ी बात चल रही कि ख्वाजा साद रफीक साहब के जो वन कॉन्स्टिट्यूशनल जो एवेन्यू है वहाँ पे उनका कोई फ्लैट्स वगैरह है, तो उन्होंने कैटेगोरिक लिस्ट से जो है वो लातल्लुकी का ऐलान करते हुए कहा कि उनका इस हवाले से कोई ताल्लुक नहीं है. इंजीनियर मोहम्मद अली मिर्ज़ा साहब के हवाले से एक इस्लामी नजरियाती कौंसिल ने जो कहा था, एक उन्होंने उसको कोर्ट ने जो है वो रद्द किया है और कहा गया है कि ये तो शायद उनका दायरा इस्तेहकाक ही नहीं आता. चल इन कोशिश करेंगे इन मौजूदात पर गुफ्तगू करें. बिलास साहब, लीमा खान साहब ने तमाम पार्टी उद्दारों रहनुमाओं को डियाला जेल पहुंचने की जो है वो हिदायत की है. हुकूमत पर दबाव बढ़ाने के लिए कहा जा रहा है कि MNAs, MPs और सेंटर्स कल डियाला जेल जो है वो पहुंचेंगे, और मुतालबा जाहिर है उनका यही है कि इमरान खान साहब का इलाज शिफा हॉस्पिटल से करवाया जाए, ज़ाती मालिश के जरिए निगरानी करवाया जाए. अगर तो पहुंच जाते हैं सारे तो फिर क्या दबाव में गवर्नमेंट आएगी, और आपका ख्याल है कि लोग पहुंच जाएंगे?
5: जी देखें, इससे पहले भी जितनी दफा कॉल दी गई है बड़ी मतलब है कि मायूसी हुई पीटीआई को, और पीटीआई अंदरूनी तौर पे काफी खलफशार का शिकार है, और उनकी जो क्यादत है वो चार हिस्सों में बटी हुई है. उसमें KPK की हुकूमत अलग है और अलीमा खान अलग है. अब उनके जो सेक्रेटरी जनरल है सलमान अकरम राजा, उनके साथ भी कुछ जो है ना वो मामला के ऊपर इख्तलाफात सामने आए हैं। फिर बैरिस्टर गौहर हैं जो चेयरमैन हैं, जिनको चेयरमैन ही कोई जो है ना वो तस्लीम करने के लिए तैयार नहीं है। चौथे नंबर पे हदायत कहते हैं इमरान खान साहब से जो है ना वो डायरेक्ट लेंगे, और कुछ कारकुनान जो हैं वो अपने तौर पे जो है ना मतलब ये कि वो क्यादत को तनकीद का निशाना बनाते हैं कि जी क्यादत जो है वो सिंसियर नहीं है और इमरान खान साहब को जो है ना वो जेल में ही रखना चाहती है। तो कुछ लोग जो है वो खुद से मतलब ये कि उसकी एफर्ट में है, और ज्यादातर जो हम देख रहे हैं कि पीटीआई के अंदर वो कीबोर्ड वॉरियर्स जो है, यानी कि जो सारा फोकस और सारा जोर जो है सारी कैंपेन, चाहे वो दूसरों को जो है ना वो मतलब ये कि ट्रोल करना हो, जलील करना हो, तो वो उस मामले में जो है ना वो सब आगे आगे हैं। लेकिन जो असल उनका इशू है इस वक्त कि उनका लीडर जो है वो जेल में है, उसको किस तरीके से निकालना है, किस तरीके से अगर आप मान भी लें कि चले हुकूमत के ऊपर आपने प्रेशर डालना है, तो वो प्रेशर जो है वो हफ्ते बाद एक दिन जो है वो मंगल वाले दिन इकट्ठे होके जेल के बाहर एहतजाज करके, तो उससे तो जो है ना वो प्रेशर जो है ना वो क्रिएट नहीं होगा। इससे पहले भी जब कारकुनान ज्यादा तादाद में इकट्ठे हो गए थे तो हुकूमत ने वाटर कैनन का इस्तेमाल वहां पे किया था, और उसके बाद हमने देखा कि उतनी तादाद में भी दोबारा कारकुनान जो है वो जमा नहीं हो सके। हालांकि अगर पीटीआई इतनी ही जो है ना मतलब ये कि वो समझती है कि वो ताकत रखते हैं और अपने लीडर के लिए सिंसियर हैं, तो वाटर कैनन के बाद तो अगले दिन ही उससे ज्यादा उसे डबल तादाद में जो है ना वो लोग वहां पे मौजूद होने चाहिए थे। लेकिन जब तक आप अगले हफ्ते का इंतजार करते रहेंगे और उससे बाद अगले हफ्ते का, तो ये तो मामला नहीं है। तो रोजाना की बुनियाद पर जब तक आप एहतजाज नहीं करते तब तक हुकूमत के ऊपर कोई ऐसा जो है ना वो दबाव नहीं आएगा।
4: खातून गायनेकोलॉजिस्ट की जानिब से जस्टिस ऑफ पीस के फैसले के खिलाफ दरख्वास्त पर फैसला जारी। तिबी गफलत एक तकनीकी मामला है जिसके लिए पेशा वराना महारत रखने वाला फोरम जरूरी है, पेशावर हाई कोर्ट ने फैसला दिया। तो क्या मेडिकल से मुंसलिक जो मामला उनको हेल्थ केयर कमीशन बेहतर अंदाज में देख रहा
5: है? जी देखें, ये बहुत जरूरी और सेंसिटिव इशू है। मेरे काफी अरसा पहले मुझे ना इस खबर से याद आया, एक डॉक्टर के साथ भी मैंने इस बात पे जो है ना वो मशवरा हुआ था, तो मैंने उनको यही कहा था मैं कि जिस तरह हर चीज के लिए अदालत होती है, इसलिए इसी तरह जो मेडिकल के केसेस हैं उसके लिए भी कोई अदालत होनी चाहिए। तो उन्होंने ही मुझे इन्फॉर्म किया था कि जो हेल्थ कमीशन है उसके तहत जो है वो आप शिकायत दर्ज कर सकते हैं किसी भी डॉक्टर के खिलाफ, और उस पर बड़ी सख्त कार्रवाई होती है, यहाँ तक कि उसका लाइसेंस भी मौतल हो जाता है और उसको दोबारा प्रैक्टिस भी करने नहीं दी जाती, और अगर गफलत पाई जाती है तो बाकायदा कंपनसेशन होती है, सजा दी जाती है। तो उसने कहा, मुझे बताया था, उसने कहा बड़ा फाल इंतजाम है और कहता लोग उस फॉर्म को समझते नहीं है और उसको एक्सरसाइज नहीं करते। तो हमने देखा है कि लोग हॉस्पिटल में तोड़ फोड़ करेंगे, हॉस्पिटल में जो है ना मतलब ये कि और उसके ऊपर बकायदा एसओपीज जो है ना वो हुकूमत ने जारी कर दिए हुए हैं, क्योंकि ये वाकयात तवातुर के साथ बहुत सारी जगहों पे सरकारी अस्पतालों में प्राइवेट में हुए थे, उसके बाद जो है ना मतलब ये कि हुकूमत ने बकायदा ये स्टेप लिया था। तो हमारे यहाँ पे जो एक बड़ी बुनियादी चीज है वो इन्फॉर्मेशन का फुकदान है कि आपको पता नहीं होता। हाँ, गफलत हो सकती है, अगर आपको फील होता है कि आपके मरीज के साथ गफलत हुई है और आपने उसको अकाउंटेबल जो है ना वो ठहराना है, तो उसका एक बकायदा रेलिवेंट फॉरम जो है ना वो मौजूद है। उस फॉरम पे अगर आपकी सुनवाई जो है वो नहीं होती तो फिर जो हाई कोर्ट्स का फॉरम है इसको आप एक्सरसाइज कर सकते हैं, लेकिन जो है ना वो डायरेक्टली अगर आप अदालत के पास जाएंगे तो अदालत का इख्तियार नहीं है कि वो मेडिकल के मामलों को जो है ना वो उसको।
4: अच्छा सर, अभी जैसे लोगों को आपने कहा इन्फॉर्मेशन नहीं है, 2000 रुपए पेट्रोल सब्सिडी के वादे ने भी लगता है आवाम को रुला दिया, एक ऐसा तबका भी इसको मालूम ही नहीं है कि हुकूमत 2000 महाना दे रही है। हुकूमत इस मामले में आगाही फैलाने में आपको क्या लगता है, सुस्त है, नाकाम है, क्या ऐप डाउनलोड करना इस्तेमाल मुश्किल है, सब्सिडी लेने का तरीका है क्या?
5: जी देखें, ये जो सर्वे हुआ है ये निजी टीवी चैनल ने जो है वो मुख्तलिफ पेट्रोल पंप्स के ऊपर जाके लोगों से जब इंफॉर्मेशन ली तो मेरे ख्याल से कोई एक शख्स भी ऐसा नहीं था कि जो उस सब्सिडी से फायदा उठा रहा हो। हुकूमत ने जो ट्रांसफर है उसको जो है ना वो लीगल किया कि अगर किसी के अपने नाम के ऊपर नहीं है तो अपने नाम के ऊपर जो है ना वो करवा ले, ये भी एक बड़ा इशू है। हमारे यहाँ पे जो मोटरसाइकिल जो सवार है, मैं ये नहीं कहता कि बहुत बड़ी तादाद है उनकी, लेकिन एक अच्छी तादाद है जिन्होंने यूज्ड जो है वो मोटरसाइकिल पुराने जो है वो मार्केट से लिए हुए हैं और वो पेपर के ऊपर या जो है ना वो बगैर रजिस्ट्रेशन के जो है ना वो बाइक्स वगैरह जो है ना वो चल रहे होते हैं। बहुत कम ऐसे होता है कि अगर आपको पुलिस वाले जो है ना वो रोकें तो आपका आईडी कार्ड चेक करते हैं, लाइसेंस चेक करते हैं, गाड़ी की रजिस्ट्रेशन जो है ना बाइक्स की हद तक बहुत कम चेक की जाती है। अगर गाड़ी को वो जो है ना वो रोकें तो गाड़ी की रजिस्ट्रेशन सबसे पहले वो, तो वहां पे जो है ना वो उल्टा है, रिवर्स है कि आपका आईडी कार्ड और लाइसेंस जो है वो बाद में चेक होता है, पहले वो गाड़ी की रजिस्ट्रेशन जो है ना वो आपकी।
4: बिलाल साहब, ये तो खुदा न खास्ता अगर कहीं वारदात में इस्तेमाल हो जाए तो ये तो बहुत बेसिक सी इन्फॉर्मेशन है जो मोटरसाइकिल सवार को पता होना चाहिए کہ اگر چوری ہو گیا کہیں کہیں واردات میں استعمال ہو گیا تو وہ تو مصیبت ہے.
5: کراچی میں تو 90% یہی ہو رہا ہے. ہم نے مطلب کہ آپ دیکھیں آئے دن فوٹیجز جو ہے نا وہ سامنے آتی ہیں کہ دو موٹر سائیکل سوار آتے ہیں, وہ اپنا موٹر سائیکل چھوڑتے ہیں, کسی اور کا موٹر سائیکل لیتے ہیں اور جو ہے نا وہ چلے جائے, اور اس پہ واردات ہی ہوتی ہیں اس پہ. لیکن یہ کہ لوگوں کا اندر مطلب ہے کہ وہ نہیں ہوتی ہے کہ اگر کسی کی بائک وغیرہ چوری ہوتی ہے اور اس کے اپنے نام کے اوپر ہو تو لوگ فوری طور پہ جو ہے نا اس کی کرتے ہیں, جس کی اپنے نام کے اوپر ہی نہیں ہوتی اس کو پرواہ بھی نہیں ہوتی کہ اگر اس کے اوپر جو ہے نا وہ کچھ ہو بھی جائے تو اس کو جو ہے نا وہ کوئی جو ہے نا فرق نہیں پڑتا. تو بہرحال مطلب یہ کہ کہنے کا مقصد یہ ہے کہ جو سبسڈی حکومت جو ہے نا وہ دے رہی ہے اس کے اندر جب تک حکومت اس کو باقاعدہ ایڈورٹائز نہیں کرتی, اور میں نے پہلے بھی کہا تھا کہ اس پروسیس کو آسان نہیں کرتی کہ اگر آپ کو جو ہے نا وہ 2000 کی اگر آپ نے دے ہی دی ہے سبسڈی تو اس کا تو فائدہ جیسے نا ہمارے جب جو ٹیکس حکومت نے اکٹھا کرنا ہوتا ہے وہ تو بل کے اندر لگا کے بھیج دیتے ہیں اور ہر بندے کو جو ہے نا بل کے ساتھ ہی جمع کروانا پڑ جاتا ہے. تو اگر یہ ریلیف آپ نے لوگوں کو دینا ہی ہے 2000 روپے کا تو کسی ایسی صورت میں دیں, بل کی صورت میں دے دیں, کسی صورت میں دے دیں تاکہ وہ 2000 اس کی جیب میں تو ہو, اس کا چاہے پھر وہ پٹرول ڈلوائے یا نہ ڈلوائے.
4: جب اس کے نام ہی نہیں ہے تو کیسے دے دیں؟ اب کسی کے نام ہے اس کے بل میں چلا جائے تو فائدہ, مطلب یہ تو طریقے کار ہی. تو دیکھا سر یہ تو موٹر سائیکل اتنا آ گئی یہاں پہ, اگر آپ کہیں نا جی مجھے پتا نہیں تھا, وہ کوئی ذمہ دار نہیں ہے. حکومت کو کہتی کہ آپ کو پتا ہونا چاہیے, آپ کا فرض ہے کہ آپ کو پتا ہونا چاہیے. تو میں خیال
5: بالکل میں نے یہ کہا نا کہ میں نے پہلے نمبر پہ یہ کہا کہ اس کو آسان کرے, اگر آسان جو ہے نا مطلب کہ اس کو کر سکتے ہیں تو بالکل ٹھیک ہے. جو ایشو ہے وہ بالکل مطلب کہ اس کے اوپر ڈیپینڈ کرتا ہے کہ اگر بائک آپ کے نام پہ ہے بالکل آپ کو جانا
4: بالکل ٹھیک. اچھا ایک ابھی ساتھ رفیق صاحب کی بڑی تصویریں میمز بنی ہوئی ہیں جی کہ وہ پرتعیش عمارت میں ان کے شیئرز ہیں اور ون کانسٹیٹیوشن میں جو ہے وہ ان کا فلیٹ ہے. وہ کہتے ہیں میرے پاس جانے والوں کے ہیں ان کی سرمایہ کر ان کو مبارک ہو, انہوں نے اس وضاحت کی ہے. ایک تو یہ عمارت کیوں مشہور ہے, اس کا معاملہ کیا, اور زیادہ تر اپارٹمنٹس ہیں کس کیس میں؟
5: یہ دیکھیں یہ معاملہ جو ہے وہ عمران خان صاحب کا جو دور تھا 2018 کا, اس وقت بھی جو ہے نا مطلب آیا تھا اور ثاقب نثار جو تھے چیف جسٹس تھے انہوں نے ہی اس کو جو ہے نا وہ لیگلائز بھی کیا تھا اور تب بڑا مشہور یہ مطلب ہے کہ ہوا تھا, اور تب نام نہیں لیا جاتا تھا اس کا, صرف یہ بتایا جاتا تھا کہ عمران خان صاحب کا فلیٹ ہے اس کے اندر. تو عمران خان صاحب نے تب خود بھی ایڈمٹ کیا تھا اور بتایا تھا, انہوں نے وہ سارے دستاویزات اور وہ سارے ثبوت بھی دیے تھے کہ کیسے انہوں نے کب یہ فلیٹ جو ہے نا وہ لیا تھا, کون سی زمین, غالباً میاں والی کے اندر جو ہے نا زمین بیچ کے اور اس کو جو ہے نا انہوں نے آبائی زمین بیچ کے تو یہ فلیٹ لیا تھا. خیر ریگارڈلس آف دا میٹر اس کے اندر زیادہ تر جو فلیٹس ہیں وہ پی ٹی آئی کے اپنے لوگوں کے اور کچھ صحافیوں کے بھی جو ہے نا پلاٹس سوری اپارٹمنٹس جو ہے نا وہ اس کے اندر موجود ہیں. اب وہ اپارٹمنٹس لیگل ہیں انلیگل ہیں, کیسے خریدے ہوئے ہیں, یہ ایک الگ جو ہے نا وہ معاملہ ہے. جب وہ زمین ہی جو ہے نا مطلب ہے کہ اس کے لیز جو ہے وہ غلط ہے اور جو بنیاد ہے وہی جو ہے نا وہ غلط رکھی گئی ہے تو اس کے اوپر بہرحال مجھے ہمیشہ میں یہ کہتا ہوں کہ اب سی ڈی اے کو جو ہے نا اس بات کا خیال آیا ہے, مطلب جب معاملہ جو ہے نا جب بلڈنگ بن رہی تھی, جب زمین خریدی جا رہی تھی, جب اپارٹمنٹس بن رہے تھے بیچے جا رہے تھے, یہ بڑا مطلب ہے کہ ایک وہ ہے آپ کو یاد ہوگا ایک نسلہ ٹاور تھا
4: کراچی کے اندر, اس کو تو انہوں نے
5: ہاں تو مطلب وہاں پہ بھی یہی ہوا تھا کہ مجھے نہیں اب یاد ہے کہ مطلب اس وقت حکومت نے آرڈر تو کیا تھا سندھ ہائی کورٹ نے کہ ان کو کمپنسیشن جو ہے نا وہ دی جائے. اب حکومت نے کیا کمپنسیشن دی ہے وہاں پہ ان لوگوں کو, دوبارہ فلیٹس ملے نہیں ملے, پیسے ملے نہیں ملے, کتنے ملے, یہ مطلب بہت سارے لوگ جو ہے نا بےچارے رول جاتے ہیں.
4: اب اس میں کیا ہے
5: انہوں نے وہاں پہ
4: اس میں اس پہ کیا کریں گے, مطلب ابھی روکتی ہے, مطلب ابھی تو کہتے ہیں پرائم منسٹر نے کہا کہ
5: ہاں جی ابھی تو وزیر اعظم نے کمیٹی بنا دی ہے, اچھی بات ہے, لیکن کہنے کا مقصد بڑی سادہ الفاظ کے اندر یہ ہے کہ جن لوگوں نے وہاں پہ اپارٹمنٹ خریدے ہیں اور جائز انکم سے جو ہے نا وہ خریدے ہوئے ہیں ان کو تو مطلب ان کا تو کوئی قصور نہیں ہے نا,
4: رفیق صاحب کا نہیں ہے اس میں اپارٹمنٹ,
5: نہیں نہیں وہ ان کا جو ہے نا ان کا اپارٹمنٹ جو ہے نا وہ نہیں ہے, لیکن جو ہے نا وہ ایک بڑی جگہ ہے 13.5 ایکڑ کا جو ہے نا اور بہت بڑا پروجیکٹ ہے, جو ہے نا تقریباً 300-400 کے قریب جو ہے نا فلیٹ ہے.
4: اچھا سر آخر میں سوال, آج ٹائم پتہ نہیں کیوں میں تھوڑا لیٹ ہو گیا, انجیر محمد علی مرزا صاحب سے متعلق اسلامی نظریاتی کونسل کی رائے کے خلاف اسلام آباد ہائی کورٹ نے فیصلہ دیا ہے. اسلامی نظریاتی کونسل کسی فرد کے خلاف فوجی مقدمے میں رائے دینے کی مجاز نہیں ہے, اور انجیر محمد علی مرزا کو گستاخی کا ملزم قرار دیا گیا تھا. کیا اسلامی نظریاتی کونسل کسی خلاف اس طرح فیصلہ دے سکتی ہے؟
5: جی دیکھیں اس کے اوپر 495C جو ہے وہ کلاز لگتی ہے اور وہ گستاخی کے زمرے میں آتی ہے, لیکن کیونکہ پاکستان کے اندر پینل کوڈ ہے اور اس کا جو ہے نا سزا اس کی مقرر ہے اور عدالت کے اندر اس کا کیس چلتا ہے تو جو مجاز فورم ہے وہ عدالت ہی ہے اور سیشن کورٹ ہے वहां पे जो है ना वो केस चलता है, लेकिन अगर जो है ना वो नजरियाती कौंसल जो है कोई मामला भेजा जाता है तो पहले देखा जाएगा क्या, क्योंकि नजरियाती कौंसल जो है इस्लामी नजरियाती कौंसल या हुकूमती इदारा है, तो वहां पे हुकूमत जो है वो किसी रहनुमाई के लिए अदालत भी अपना केस रेफर करती है, फिर हुकूमत भी करती है, सदर और वजीर आजम जो है वो भी एडवाइस लेते हैं इस्लामी नजरियाती कौंसल से अगर किसी कानून को पास करने में कोई मामला हो, इवन कौमी असेंबली जो है वो भी रहनुमाई ले सकती है इस्लामी नजरियाती कौंसल से, तो वो सिर्फ अपनी राय देने के जो है ना वो मिजाज है, राय देने की जो है ना वो अथॉरिटी है, वो केस के ऊपर कोई फैसला जो है इस तरीके का या किसी को मुल्जिम जो है ना वो ठहराने की वो अथॉरिटी,
4: बिल्कुल ठीक है, मैं उनके दायरे इख्तियार नहीं आता। चलें अच्छा जनाब कॉल्स ले लेते हैं, रिक्वेस्ट मैं आपसे करूंगा आज मुख्तसर बात कीजिएगा ताकि मैं 8-10 कॉल्स मेरे पास आए तो मैं सबको ले लूं। 7997 सर फर्स्ट कॉलर एज यूजुअल आप हैं, 7997 आप बात कीजिए।
6: कैसे हैं आप?
4: जी बिल्कुल ठीक है, शुक्रिया सर, थैंक यू।
6: अभी ये बात तो अभी आपने बड़ा अच्छा किया है कि एक एक एक वो लगा दी है कि भाई ये टॉपिक है इसी पे बात करने, वरना कोई कहाँ से चीजें बताता है, कोई कहाँ से बताता। बात ये है पीटीआई वालों के पास लीडरशिप है ही नहीं, ठीक है। इमरान खान की बहुत बड़ी मिस्टेक ये है, इमरान खान की क्या है, जितने भी सियासी है पाकिस्तान में जिनको आप सियासतदान कहते हैं इनकी अपनी कोई पॉलिटिकल ग्रूमिंग नहीं होती, ना ये ऐसी ऑर्गेनाइजेशन बना के उन लोगों तक बात करने, ये चाहते हैं कि भाई हम जैसे चौधरी हैं और नीचे वो क्या होता है वो गांव में क्या उसको
4: कमी कहते हैं
6: हाँ वो ये पब्लिक वो है और उनके साथ ऐसा ही ट्रीटमेंट होता है, वो जहाँ ये लोग जाए वहाँ जा नहीं सकते, उनके साथ बैठ के खाना नहीं खा सकते, उनकी चीजों में अटेंड नहीं कर सकते, उनकी दुनिया अलग है, इनकी दुनिया अलग है। तो खान साहब की जो गलती है ना, इसीलिए वो अभी जेल में है, अगर उन्होंने अपनी ऑर्गेनाइजेशन बनाई होती तो ऐसा नहीं होता।
4: चले थैंक यू सर, आज
6: आप कह रहे हो रिकॉर्ड्स का,
4: जी जी,
6: पाकिस्तान में किसी चीज का कोई रिकॉर्ड नहीं है, कुछ इंडस्ट्री में हम भी इन्वॉल्व हुए हैं, करने जाते हैं इन्वेस्टमेंट लाना चाहते हैं, पता चलता है कुछ भी नहीं।
4: ठीक है सर, आज टाइम कम है, 5666 सर आप ऑन एयर हैं, 5666
7: अस्सलाम
4: वालेकुम सर,
7: हम बातें इधर उधर की करके घुमा देते हैं, इसी बात से हम हट जाते हैं। बात ये है कि पाकिस्तान जो है बहती गंगा है, इसमें जनाब पवित्र इमरान नियाज़ी साहब भी नहा के गए हैं, हाथ धोए हैं, जिधर उनका बस पड़ा है, जिधर उनका हाथ पड़ा है, उन्होंने यहाँ पे अपार्टमेंट भी लिए हैं, उन्होंने यहाँ पे जमीनें भी मारी हैं, उन्होंने यहाँ पर
4: तोशाखाना
7: से घड़ियां भी मारी हैं, उन्होंने हर वो काम किया। भाई अगर आप इतने पवित्र थे आपको क्या जरूरत थी तोशाखाना से घड़ी लेने की, आप गरीब थे। तो बात खड़ी है सर कि ये बहती गंगा है, सब इसमें नहाते हैं, तो वो भी नहा रहा है। अब बात दूसरी चीज यह देखिए कि बात यह है कि जो अपार्टमेंट्स हैं इसमें पीटीआई के ज्यादा अपार्टमेंट्स हैं, वो पीटीआई वाले इसको रिफ्लेक्ट करते हैं कि नहीं जी
4: क्या पता सर पैसे दे के लिए उन्होंने, उनका क्या कसूर है जब सबने पैसे दे दिए, जो गवर्नमेंट दे रही है वो तो
7: अल्लाह करे ऐसा हुआ हो, लेकिन मैं समझता नहीं कि ऐसा हुआ होगा। तो ये कहना कि इस दौर में वैसे भी एक बात कहूंगा कि पाकिस्तान एक बहती गंगा है, इसमें हर बंदे
4: दौरे पे पांच मतलब जो दौरा है उनका ऑफिशियल दौरा है उसमें क्या। अच्छा ठीक हो गया सर, थैंक यू शुजा साहब। 5415 में खल छोड़ गए, 5415 नहीं है, 9-6910 सर आप पहुंचे 6910। वालेकुम सलाम सर,
8: फरिश्ते और शैतानों में या चोर डाकू और एक ईमानदारी में जरा सा फर्क होना चाहिए। यहाँ पे सबसे बड़ा मसला ही यही है कि जो झूठी कस्म खाते थे या खाते हैं उनको यही नहीं पता। मैंने बहुत दफा ये रिपीट किया है, जो बहुत गूगल वाले सर्च करने वाले उनको सर्च करना चाहिए कि उन्होंने खुद तस्लीम किया था कि मैंने दुबई में इन्वेस्टमेंट कर दी थी शौकत खान के जुटने के पैसों की, जो कि बगैर परमिशन के वो हम
4: सर उनकी हिम्मत ही ना कह दिया उन्होंने, वरना को लोग तो मानते नहीं है।
8: नहीं वो तो जब इंक्वायरी होती पता चल ही जाता है, हिम्मत तो फिर वो हिम्मत दिखा रहे थे तो फिर दूसरों को चोर नहीं कहना चाहिए, कोई काम आप गलत कर रहे थे वही दूसरे कर रहे हैं, तो आप में उनमें फर्क होना चाहिए। और यही वो जो हाथ है जिसकी वजह से अब लोग खुद ही कहने लगे क्या गलतियां हैं, पहली बात तो गलती भी और गुनाह भी, और सबसे ज्यादा हाथ धोया है उनकी में से जिनको उन्होंने खुली छूट दे रखी थी, ये नहीं बताया
4: जब इल्जाम साबित होंगे तो पता चलेगा
8: खाते हैं नहीं, तो जो भी होगा फैमिली के हिसाब से जब आपने दूसरों के फैमिली को बदनाम किया तो फिर
4: चलें सर। ठीक सर, आज थोड़ा टाइम कम है, سر تھینک یو بہت شکریہ.
8: اللہ تعالیٰ پاکستان کے حق میں بہتر کرے, جو بھی آنے والا ہو وہ ان قسم کی حرکتوں سے اجتناب.
4: تھینک یو سر, تھینک یو, بہت شکریہ. 5794 سر اپ آن ہیں.
9: 5794 السلام علیکم جناب. بٹی صاحب, آج ایک پروگرام میں یہ جو اپارٹمنٹس ہیں نا, یہ ان کا جو سرگنا ہے نا سارا, وہ حفیظ شیخ ہے, ٹھیک ہے؟ اور حفیظ شیخ نے ایز اے گفٹ ہاں صاحب کو ایک 80 کروڑ کا جو دیا ہے, اور حذیفہ رحمان نے, آج میں کلپ بھی بھیج دیتا ہوں, بلال صاحب کو بھی بھیج دیتا ہوں, اس نے بولا ہے کہ اگر میں ایک بات بھی اگر یہ ثابت کر دے اس کی پوری رپورٹ تو جناب آپ مجھے سو کر دیں. بٹی صاحب بات دیکھیں, بات وہی آ جاتی ہے جب تک بندہ اپنے گریبان میں نہیں نا جھانکتا, دوسروں کو اوئے اوئے چور ڈاکو فلاں, تو بھائی آپ ہی, آپ کی ٹیم ہی, آپ لوگوں نے بھی تو پھر وہی کیا, تو پھر کیا فرق رہ جاتا ہے؟ بات بڑی سمپل ہے, کسی کو جب آپ ایک انگلی کسی کی طرف کرتے ہیں تو چار انگلیاں آپ کی طرف آتی ہیں. تو اس لیے میرے خیال میں جن لوگوں نے پیسے دیے ہیں اپنا روزی اور اپنا بہترین ان کا رزق ہے, تو ان کے ساتھ ان کا معاملہ ٹھیک ہونا چاہیے. باقی یہاں بگٹی صاحب پھر وہی بات آ جاتی ہے, پاکستان میں کون ہے؟ اب یہ ثاقب نثار کو اور دوسرے کو سب سے پہلے تو پکڑنا چاہیے کہ بھائی آپ نے ایک ہوٹل کو کس طرح, مقصد اس طرح بلڈنگ میں لیگلائز کس طرح کیا؟ چلے آج ٹھیک ہے,
4: اللہ حافظ. 8156
10: رہا پونے رہے, 8156. لیکن جب یہ اپارٹمنٹ بک رہے تھے, مجھے پتا ہے اس کا, عمران خان نے 5 کروڑ ان کی قیمت تھی, وہی دے کر خریدا تھا,
4: ٹھیک ہے؟
10: ایسی جیسے بتایا کہ وہ میاں والی کی زمین بیچ گئی, تو اس کے پاس منی فیل, ایسا نہیں,
4: ٹھیک ہے؟ مطلب وہ تارے وہاں پہ پڑھائی ہے تو نہیں کہہ رہے کہ انہوں نے ناجائز
10: جناب 80 کروڑ فلانا دھماکہ, یہ سب کہانیاں ہیں.
4: اچھا جی,
10: ایسے کیسے اپارٹمنٹ 80 کروڑ کا ہو سکتا ہے یہ؟ اچھا جی, دوسرا ہو گیا وہ اڈیالہ ڈیٹ میں لوگوں کے آنے کی, لیکن بے شک ایم این اے ایم این بی اے سارے آ جائیں یا 1 لاکھ لوگ بھی جمع ہو جائیں, پھر بھی ملاقات نہیں ہوگی, کیونکہ وہ کنٹرول جی ایچ کیو کے پاس ہے.
4: سر آپ 10,000 بندہ اکٹھا کر لینا, صرف 10,000 بندہ بھی آ گیا بہت فرق پڑتا ہے سر, بہت فرق پڑتا ہے.
10: جناب کچھ بھی آ جائیں گے وہ فائر بازر پانی چھوڑ دیں, وہ گولی چلا دیں گے, پہلے کر چکے اس کو, ان کے پاس کوئی اختیار نہیں ہے, نہ جیل سپریٹمنٹ کے پاس کوئی اختیار ہے, نہ کوئی حکومت.
4: ٹھیک ہے سر جی, آج تھوڑا ٹائم کم ہے, تھینک یو سر.
11: میں کافی دنوں سے انتظار میں تھا, آپ کے پاس کھلا ٹائم ہوگا, میں جی بھر کے باتیں کروں گا, لیکن
4: آپ جلدی, آپ فرسٹ فون کیا ہے, نہیں آپ نہ 8:30 بجے فون کر لے کریں, جو پہلا کالر, میں بالکل ترتیب سے لیتا ہوں, یقین کریں کالیں. جیسے
11: میں چھوٹی سی بات کہتا ہوں, کٹ کٹا کے اتنا کہتا ہوں, علیمہ باجی نے خود کال دی ہے نا, آپ دیکھنا یہاں سے بھی کئی جہاز بھر کے جائیں گے, سارے لوگ آئیں گے اور حکومت کا تختہ الٹ دیں گے. بہت شکریہ آپ.
4: چلو تھینک یو. دو کالیں اور ہیں, پتا نہیں میں لے سکتا ہوں. 5686 سر بات کر سکتے ہیں, 30 سیکنڈ صرف. 5686
12: السلام علیکم.
4: وعلیکم السلام سر.
12: جی بھٹی صاحب جلدی سے, میں 30 سیکنڈ میں کمپلیٹ کرتا ہوں. نمبر ون جو ہے, آپ نے کراچی کی جو بات کی سبسڈی کی 2000 کی اور موٹر سائیکلوں کی, تو وہاں رشوت اتنی چلتی ہے کہ جو چاہے جس کے نام پہ کر لے. ڈیفینس میں بنگلے بھی لوگوں نے اپنے نام پہ کر لیے, آج تک پتہ ہی نہیں چلا کہ کس کی اصلی بنگلہ ہے وہ.
4: دوسرا جو ہے, آپ نے بات کی تھی, میں نے پنجاب میں 2000 نہیں مل رہے. جی جی آگے.
12: اچھا اچھا, سندھ میں نہیں مل رہے,
4: سندھ میں تو پہلے ہی اعلان کیا ہوا کچھ. ہاں جی,
12: ہاں. دوسرا ایران کی جو وار چل رہی ہے, اس میں یہی چاہیے پاکستان کو, پیس ٹیم کو چاہیے کہ یو ایس اے پہ دباؤ ڈالیں اور وہ کہیں کہ جیسا تھا کنڈیشن جنگ سے پہلے, سب وہیں اپنے اپنے بیٹھ جائیں اور ختم کر لیں.
4: چلیں, تھینک یو سر. 7282 بہت شکریہ. 7282 سر 20 سیکنڈ میں بات کیجیے. 7282
13: ساری جائیداد اپنی وقف کی شوکر خان شرمی انتہا کر دینا اس بندے, پیسہ جتیاں مار.
4: چلو سر جی, آج میرے کو ٹائم ہے نا, کمپلیٹ ہو گیا. تھینک یو, بہت شکریہ, بہت شکریہ سر, تھینک یو. بلا صاحب کلوز کیجیے گا سر.
5: جی جی کلوز, بس ایسی ہے کہ ہم اس کو معاملے کو جو ہے نا ابھی چل رہا ہے, ساتھ ساتھ فالو کریں گے, کیا جو ہے نا اپڈیٹس ہوتی ہیں پھر اپڈیٹ کریں گے.
4: تھینک یو ویری مچ, بہت شکریہ, کل آپ سے ملاقات ہوتی ہے, اور آپ سے بھی جائیں گے اجازت. دعا میں رکھے گا یاد, حوصلہ نہیں ہارنا, بولا حوصلہ بھی کوئی چیز ہے, آلویز فالو یو ہارٹ, کیونکہ سب اچھی کے بعد بشر زندگی. ان شاء اللہ ہماری ایک ملاقات اب کل شام 7 بجے اسٹوڈیو میں, جی مرضی ہے, بٹ میزبان بچے کو دیجیے اجازت. اللہ حافظ اور سپرد مان.

0: सर्विसेज अभी कॉल करें 416-710-6777 इट्स 416-710-6777
1: If you are involved in a car accident or a slip and fall, you can speak to a lawyer directly. Call Muhammad Alam, barrister at law and personal injury lawyer at Alam Law Office. No fee unless he wins your case. For free advice, call 416-625-2636. That's 416-625-2636.
2: अपने मकान की नेक्स्ट मंथ क्लोजिंग है कुछ सोचा है टीवी और अप्लायंसेस कहाँ से लेने हैं
3: हाँ ब्रैम्पटन टीवी एंड अप्लायंसेस जहाँ स्पेशल सेल चल रही है टीवी फ्रिज वॉशर ड्रायर किचन रेंज और माइक्रोवेव सारा कुछ मिल जाएगा बहुत ही रीजनेबल प्राइस पे
2: सेल तो अब चल रही है पर हमें चाहिए नेक्स्ट मंथ
3: आज के रेट हम लॉक भी करवा सकते हैं
2: दैट्स वंडरफुल
3: वहाँ से सेल फोन और इंडिया भेजने के लिए 220 वोल्ट का सारा सामान भी मिल जाएगा
2: ब्रैम्पटन में ये कहाँ पे है
3: ऑन बोवे हेड जस्ट वेस्ट ऑफ मैक्लॉगलिन टेलीफोन 905-450-2828 और विजिट ब्रैम्पटन अप्लायंसेस
4: अलकरम ज्वेलर्स अगर आपको दुबई और मिडिल ईस्ट जैसे जेवरात की तलाश है तो अब आपको दूर जाने की बिल्कुल जरूरत नहीं आज ही हमारे मिसिसागा रिजवे के स्टोर पर तशरीफ लाइए अलकरम ज्वेलर्स जहां आपको मिलेंगे सोने के बेहतरीन कंगन कड़े झुमके हार और सोने के बेहतरीन सेट्स शादी हो या मेहंदी या कोई भी फंक्शन आपकी पसंद के तमाम जेवरात आपको हमारे स्टोर पर मौजूद मिलेंगे आज ही विजिट कीजिए अलकरम ज्वेलर्स 3465 प्लैटिनम ड्राइव यूनिट 99 मिसिसागा 9058280009 It's 905-828-0009. Your login ho alkaramjewelers.ca. Alkaram Jewelers. Farmaish aapki guarantee hamari.
5: Lisa ki yaad nahi aayi tujhe Jassi. जस्सी को छोड़िए क्योंकि लीसास कॉस्मेटिक्स लाए हैं स्प्रिंग वेयरहाउस सेल खास आपके लिए परफ्यूम स्किन केयर मेकअप हेयर केयर डिजाइनर सनग्लासेस चॉकलेट्स और भी बहुत कुछ विद मेगा सेविंग्स अप टू 80% ऑफ धुरंधर डील्स ऑन ऑल योर फेवरेट वर्ल्ड फेमस ब्रांड्स जैसे टॉम फोर्ड वर्साचे अरमानी हजारो एंड मोर आपको आना है 135 कॉमर्स वैली ड्राइव ईस्ट मार्कम हाईवे 404 और 407 के बेहद करीब एंड क्लोज टू 401 सेल चलेगी अप्रैल 18 से मई 10 तक परफेक्ट फॉर मदर्स डे गिफ्टिंग तो ज्यादा स्वैग एट कम प्राइस सिर्फ लीसास वेयरहाउस सेल पर विजिट lisascosmetics.com
4: अपने खुशी के लम्हात को यादगार बनाएं। आईकॉन इवेंट स्पेस में शादी मेहंदी रिसेप्शन बर्थडे पार्टीज कारपोरेट इवेंट्स गजल और कवाली नाइट्स या किसी भी तकरीब के लिए तीन खूबसूरत और शानदार हॉल्स हैं, जहां 1200 तक गेस्ट्स की भरपूर मेहमान नवाजी कर सकते हैं तमाम हलाल डिशेस पाकिस्तानी शेफ की निगरानी में रिवायती जायकों के साथ तैयार की जाती हैं। इन हाउस स्टेजिंग ऑडियो विजुअल सिस्टम 10 प्रोजेक्टर स्क्रीन्स मुकम्मल टेक्निकल सपोर्ट के साथ बहुत ही कन्वीनियंट लोकेशन 6887 डिक्सी रोड मिसिसागा एम्पल पार्किंग और क्लोज टू हाईवेज फॉर मोर इन्फॉर्मेशन एंड बुकिंग कॉल मिस्टर आलम 437-425-2500 और ब्रॉम्पटन में क्वींस मैनर इवेंट सेंटर 2 ऑक्शन लेन ब्रॉम्पटन फॉर मोर इन्फॉर्मेशन कॉल 416-814-3600 क्वींस मैनर इवेंट सेंटर कर्ज इंसान का जहनी सुकून छीन लेता है अगर आप कर्ज के बोझ से परेशान हैं, तो ऑल डेट सॉल्यूशन के एम सिद्दीक से राबिता कीजिए 416-671-0577 जीटी भर में 4 लोकेशन से आपको सर्व करते हैं मुकम्मल राजदारी और फीस आपके केस के सेटल होने के बाद लेते हैं केस देखने के बाद मुकम्मल गारंटी के साथ आपको बताएंगे कि कितने फीसद तक कर्ज माफ हो सकता है और फिर सूद से पाक आसान अकसात में आप अदायगी कर सकेंगे कलेक्शन कॉल आना हो जाएंगी बंद और आपकी परेशानियां हो जाएंगी खत्म अभी एतमाद के साथ कॉल कीजिए 416-671-0577
6: जी हाँ 416-671-0577 एम सिद्दीक साहब के रबते नंबर है ऑल दैट सॉल्यूशंस बताना खास आप कर्ज के बोझ तले आ गए हैं बिल्कुल परेशान ना हो कॉल कर लीजिए मैक्सिमम कर्ज माफ करवा देंगे आसान इकसाद करवा देंगे आपकी 416-671-0577 रबते का नंबर है बहुत अच्छा फीडबैक हमें सिद्दीक साहब को मिलता है खुश आमदीद कहेंगे सिद्दीक साहब अस्सलाम वालेकुम
7: वालेकुम सलाम अरशद भाई कैसे हैं
6: आप बिल्कुल ठीक आप सुनाएं खैरियत ठीक ठाक हैं
7: अल्लाह का शुक्र है बिल्कुल ठीक
6: सदीक साहब ये अक्सर जाहिर सवाल करते हैं कि इम्पोर्टेंट एक शख्स जब कर्ज के बोझ तले आता है परेशानी जाहिर उसकी बहुत सारी रहती है वो इधर उधर दोस्तों से पूछता है पहले उनके मशवरे पर अमल करता है और बाज़ूकात ही होता है कि वो मशवरे उनको प्रोफेशनल नहीं दिए जाते थोड़ा सा ये बताइएगा कि फर्स्ट मीटिंग जब आप करते हैं वो कितनी इंपॉर्टेंट है और उसमें क्या कुछ जो है उसमें तय हो जाता है
7: इससे ही पहली मीटिंग इंतहाई इंपॉर्टेंट होती है जितने मैं उनकी फाइल क्लाइंट की रिव्यू करता हूँ तो उनको बताता हूँ कि कौन से ऑप्शन अवेलेबल हैं कौन सा ऑप्शन आपको सूट करेगा वो क्यों सूट करेगा کیا آپ کو ریلیف لینا بھی چاہیے یا نہیں لینا چاہیے, اگر ریلیف لینا ہے تو کون سا آپشن بہتر رہے گا, اور اگر نہیں لینا تو کون سے اسٹیپس لینے چاہیے تاکہ ایٹ لیسٹ آپ کا پیسہ زیادہ انٹرسٹ میں ضائع نہ ہو. جو میں نے پچھلے پچھلے 26-27 سالوں میں دیکھا ہے کہ زیادہ تر لوگ فیملی فرینڈ سے مشورہ کر لیتے ہیں جن کو کچھ پتہ نہیں ہوتا کہ سسٹم کام کیسے کرتا ہے, اور وہ اتنا ان کو ڈرا دیتے ہیں کہ ان میں ہمت ہی نہیں ہوتی کہ کہیں کال کریں اور ایڈوائس لیں. وہ گھر بیٹھے پیمنٹ کرتے رہتے ہیں اور ہمارے پاس اس وقت آتے ہیں جب وہ کافی سارا پیسہ انٹرسٹ میں ضائع کر چکے ہوتے ہیں. یہ ایک لیگل پروسیس ہے, کوئی پریشانی کی بات نہیں ہے. اگر ڈیٹ میں آپ آ گئے ہیں, چاہے وہ چھوٹا قرض ہے یا زیادہ, آپ اپنے کریڈٹر سے ریلیف لے سکتے ہیں, اور یہ آپ کو آپ نے آپ کی گورنمنٹ نے دیا ہوا ہے آپ کا آپشن, کہ آپ کوئی بھی آپشن اڈاپٹ کر کے آپ ریلیف لے سکتے ہیں. جس میں ہم آپ کو گائیڈ کرتے ہیں, آپ کی ہیلپ کرتے ہیں, اور میری کوشش ہوتی ہے کہ جتنا میکسیمم قرضہ معاف ہو جائے اور باقی جو ایزلی افورڈ کر سکتے ہیں آپ قسطیں وہ آپ پے کریں. اس میں
6: نمبر کال از 416-671-0577 416-671-0577. قانون نے تو اجازت دی ہے, لوگ اس کا جو ہے ایڈوانٹیج بھی لیتے ہیں, لیکن ایک ہماری کمیونٹی میں بعض قدم مجھے لگتا ہے تھوڑا سا ایک پرابلم ہے کہ لوگ کیا کہیں گے کہ قرض معاف کروائے یا ان کے پاس قرض ہے. تو کتنا کانفیڈینشیل ہے جو آپ سے ملاقات ہوتی ہے, یہ سلسلہ ہوتا ہے, وہ کتنا آپ کانفیڈینشیل رکھتے ہیں؟
7: پرائیویسی کا پورا پورا خیال رکھا جاتا ہے. ہمارے آفس میں 1-to-1 میٹنگ ہوتی ہے, انفارمیشن ہمارے پاس اور کلائنٹ کے درمیان رہتی ہے, یا پھر اگر فائل کرتے ہیں تو کریڈٹر کے پاس انفارمیشن جاتی ہے, کہیں باہر انفارمیشن نہیں جاتی. پوری پرائیویسی کا پورا پورا خیال رکھا جاتا ہے, کہیں پہ لیک آؤٹ نہیں ہوتی ہماری انفارمیشن ہمارے آفس سے.
6: ویری رائٹ. مطلب سامعین, اگر خدا نخواستہ آپ قرض کے بوتلے آگے ہیں, پورے کانفیڈنس کے ساتھ آپ کال کر لیجیے صدیق صاحب کو 416-671-0577. یہ سب ایک بڑا مسئلہ لوگوں کے ذہن میں رہتا ہے کہ اگر ہم نے قرض معاف کروا لیا یا اس قسم کا مسئلہ ہوا تو شاید ہمیں لون نہ ملے, ہمارا کریڈٹ بہت خراب ہو جائے گا, مارٹگیج کا کیا بنے گا, ایسٹس کا کیا بنے گا, تو اس کو آپ کس طرح ایڈریس کریں گے؟
7: بالکل, یہ ڈر ہر کلائنٹ کے ذہن میں ہوتا ہے کہ شاید ہمیں فارایور کا بھی کریڈٹ نہیں ملے گا, بلکہ یہ بھی ہوتا ہے کہ میرے بچوں کو بھی کریڈٹ نہیں ملے گا, لوگ بتا دیتے ہیں اس کو. ایک تو ایسا نہیں ہے, صرف اسی کا کریڈٹ خراب ہوتا ہے جو ریلیف لیتا ہے, اور کوئی ضرور یہ بھی نہیں کہ 7-8 سال تک نہیں ملے گا کریڈٹ. آپ کو کریڈٹ بہت جلد واپس مل سکتا ہے اگر آپ کریڈٹ کو ریبلڈ کرتے ہیں, کریڈٹ کو پروو کرتے ہیں کہ آپ کریڈٹ کو مینیج کر سکتے ہیں. اس میں ہم اپنے کلائنٹ کو انرول کرتے ہیں کریڈٹ ریبلڈ پروگرام میں, اور اس میں بتاتے ہیں کہ کیسے کریڈٹ بلڈ کرنا ہے, کون سے اسٹیپس لینے ہیں, کریڈٹ رپورٹ کیسے اپڈیٹ کرنی ہے. وہ اگر اس پہ عمل کرتے ہیں تو بہت جلد واپس کریڈٹ آپ کو مل سکتا ہے, اور ایسٹ چاہے گھر ہیں, گاڑیاں, RESP, RESP, بزنسز, یہ سب کچھ ایز اٹ از آپ کے پاس رہتا ہے, کچھ آپ لوز نہیں کرتے, چاہے وہ بزنس ہے, چاہے وہ RESP ہے, RESP, جتنے بھی ایسٹس ہیں, اس پہ کوئی فرق نہیں پڑتا, اور آپ کے بچوں کے کریڈٹ پہ بالکل فرق نہیں پڑتا اس کا, نہ ہی کوئی OSAP پہ فرق پڑتا ہے کہ OSAP اگر نہیں ملے گا ان کو, سب کچھ ملے گا, اور آپ کو بھی مل سکتا ہے کریڈٹ OSAP اگر آپ ایون آپ پروپوزل فائل کرتے ہیں یا بینکرپسی, سٹل آپ OSAP لے سکتے ہیں اگر آپ کو ضرورت ہے تو.
6: وہی رائٹ. مطلب سامعین, دیٹس ویری امپورٹنٹ, آپ جو پروفیشنلز ہیں اس کام میں, جس کو جانتے ہیں فار ویری لانگ ٹائم کام کرے, ان سے مشورہ کیجیے. درست ہے رشتہ داروں عزیزوں سے مشورہ کریں, لیکن جو اس کام کو جانتے ہیں ان سے مشورہ آپ کو فائدہ دے سکتا ہے. 416-671-0577 سے دیکھ صاحب کے رابطے کے نمبر ہے. سب کچھ اور ایڈ کرنا چاہیں گے آپ؟
7: ارشد بھائی, یہی کہوں گا کہ اگر آپ منیمم پیمنٹس کر رہے ہیں یا ایک کریڈٹ کارڈ کا بل دوسرے کریڈٹ کارڈ سے پے کر رہے ہیں, قرضہ چاہے چھوٹا یا بڑا, چاہے وہ بزنس کے قرضے ہیں, پرسنل قرضے ہیں, جتنا جلدی ہو سکے انفارمیشن لیں اور اس کے بعد ڈیسائیڈ کریں, نہ کہ جب آپ سارا پیسہ ضائع کر کے انٹرسٹ میں ڈیپ ڈیٹ میں ہوں تب آپ کنسلٹیشن کے لیے ہاتھ پاؤں ماریں. ابھی سے اس کو سیریس لیں. ایک چیز کی میں گارنٹی کرتا ہوں کہ اگر میں آپ کا کیس ریویو کرنے کے بعد لوں گا تو میرے آفس سے آپ کو کبھی بھی کسی قسم کا کوئی سرپرائز نہیں ملے گا. جو آپ سے وعدہ کروں گا پہلی میٹنگ میں اس کے مطابق آپ کا کیس اپروو ہوگا, اور جیسے میں نے بتایا کریڈٹ کو ریبلڈ کرنے میں ہم آپ کی پوری پوری ہیلپ کریں گے. نمبر ہے 416-671-0577 پہ کال کر کے انفارمیشن لے سکتے ہیں.
6: 416-671-0577 صدیق صاحب کے رابطے کے نمبر ہیں. صدیق صاحب, تھینک یو ویری مچ, بہت شکریہ. انشاءاللہ اگلے ہفتے آپ سے پھر بات کرتے ہیں. تھینک یو, السلام علیکم.
7: انشاءاللہ,
6: وعلیکم السلام, خدا حافظ. نمبر نوٹ کیجیے صدیق صاحب کا, آل دیٹ سولوشن 416-671-0577 416-671-0577. آج رات گیس پرائسز میں تقریباً 10 سینٹ کا اضافہ ہو جائے گا, $2 کے قریبی پہنچ گئی ہے. $1.96 95.9 یعنی $1.96 پر لیٹر جو ہے وہ گیس ریگولر ہو جائے گی. تھانکلف میں آتش زدگی تو ہے لیکن ایویکیشن جو ہے وہاں پہ نہیں ہوئی ہے, اور 70 سالہ سابق سپریم کورٹ کے جسٹس لوئس آربر کو نیا گورنر جنرل کینیڈا کا مقرر کیا گیا ہے. تو یہ تو چھوٹی سی خبریں تھیں. ایک امپورٹنٹ ترین خبر یہ ہے کہ 12 مئی تک سینسز کے فارم آپ کو گھروں میں مل چکے ہیں, وہ آپ کو بائی لا جو ہے وہ فل کر کے بھجوانے ہیں, ایک کوڈ ہے اس کے تھرو آن لائن آپ کو بھرنا ہے, اور اگر نہیں کریں گے تو کیونکہ بائی لا ہے تو $500 تک جرمانہ ہو سکتا ہے. اس میں کچھ چھوٹی چھوٹی چیزیں ہیں, اس پہ تھوڑی دیر میں ڈسکس کریں گے. اس وقت آپ کو لیے چلیں گے آج کی شاعری کے سیگمنٹ کی طرف.
8: سناٹے میں بند دریچہ کھول دیا کرنا, رات کی آنکھ میں سورج کھول دیا کرنا, زخموں کے مہنگے یاقوت چرا لینا, ان کے بدلے آنسو تول دیا کرنا, جن میں جھوٹے سچ سے دل بہلاتے ہوں ان میں سچا جھوٹ بھی بول دیا کرنا, جب جب پیار کی اشرفیاں برسانی ہوں میرے ہاتھوں میں کشکول دیا کرنا, اور جس شب میری سالگرہ کا ماتم ہو زخم کوئی اس شب انمول دیا کرنا, خط تصویریں پھول کتابیں محسن کی بھول کی ریت پہ رول دیا کرنا, سناٹے میں بند دریچہ کھول دیا کرنا, رات کی آنکھ میں سورج کھول دیا کرنا.